0: कर्मचारीहरू भर्ना गरेको र यहाँका चाहिँ जसो बिजुली पानी पेट्रोलदेखि अनावश्यक कुराहरूमा बढी खर्च भएको र त्यो सबै कटौती गर्दाखेरि पनि हामी चाहिँ केही पर्सेन्ट त्यहाँबाट पनि नाफा आएको जस्तो मलाई अहिले फिल भइरहेको छ त्यो कुरा।
1: संस्थानले गत वर्ष विश्व स्वास्थ्य सङ्गठनको गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस मापदण्ड प्राप्त गरेको थियो। 3 वर्ष अघिसम्म लिमिटेडका कर्मचारीले 4 महिना उधारोमा काम गर्नु परेको थियो। महाप्रबन्धक पनेरुका अनुसार अहिले संस्थानले विभिन्न 11 प्रकारका औषधि उत्पादन गरिरहेको छ। प्रतिनिधि सभामा 5 वटा विधेयकको प्रक्रिया अघि बढ्ने भएको छ। सङ्घीय संसद सचिवालयले आज शुक्रबार नेपाल विशेष सेवा ऐन संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सम्बन्धी विधेयक अगाडि बढाउने जनाएको छ। सचिवालयका महासचिव पदम प्रसाद पाण्डेका अनुसार खानी तथा खनिज पदार्थ विधेयक, मानव बेचबिखन तथा अवसर प्रसार नियन्त्रण विधेयक र राजधानी विधेयक पनि प्रस्तुत हुनेछन्। ती विधेयक सम्बन्धित मन्त्रीले छुट्टा छुट्टै प्रस्तुत गर्ने भनिएको छ। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजनाका उपलब्धिको लगत राख्न स्थानीय तहको सहयोग लिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरी विवरण उपलब्ध गराउनु भनेको हो। 2030 दिगो विकास लक्ष्य एसडिजी कार्यान्वयन गर्न खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना लागू गरिएको छ। खाद्य वस्तुको उत्पादनदेखि उपभोग, पोषण, स्वच्छता, कृषि पूर्वाधार, कृषि उपजको बजार मूल्य श्रृङ्खला तथा जलवायु मैत्री कृषि प्रणाली लगायत बहुआयामिक विषय रणनीतिक योजनामा समेटिएको छ। योजनालाई दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने प्रमुख दस्तावेजका रूपमा समेत लिइएको छ। आयोगले खाद्य प्रणाली रूपान्तरणका क्षेत्रमा भएका प्रयास र उपलब्धिको एकीकृत विवरण नियमित रूपमा संयुक्त राष्ट्रसङ्घको युएन फुड सिस्टमको कोअर्डिनेसन हबमा पठाउनु पर्ने स्मरण गराएको छ। समाजमा फौजी तालिम दिने प्रस्तावसहित विधेयक आएको भन्दै सांसदले कडा आपत्ति जनाएका छन्। राष्ट्रिय सेवा दल विधेयकमाथिको छलफलमा राज्य व्यवस्था तथा सुशासन समिति सदस्य डाक्टर अमरेश कुमार सिंहले सरकारको आलोचना गर्नुभएको छ।
2: जति भनेको युवाहरू त्यसको कति रोजगार आएको त्यसको डाटा दिनु न, भर्ती गर्नु आफ्नो मान्छेलाई सल्लाहकार बनेर चाहे के भनेर त्यो त्यो रोजगारी भएन। सरकारले जुन फ्री कमिसनबाट कति अधिनियम नियुक्ति गर्यो त्यो इम्प्लोइमेन्ट तपाईँको जिडिपी प्रति इकोनोमी कति चलाए मान्छ तपाईँले देशै नै नाश गरिराख्नु भएको छ। यो कुराले कहीँ पुग्दैन, यो मिलिटराइज गर्ने कुरा म मान्दिनँ, किनकि सोसाइटीको कुरा मिलिटराइजेसन डेन्जर हुन्छ। एकचोटि सोसाइटी मिलिटराइज हुन्छ, तपाईँले हेर्नु छ भने इन्डियाको पन्जाबमा गएर एकचोटि खालिस्तानको मिलिटराइज भएछ, अहिले पनि त्यहाँ समस्या भएको भएछ।
1: विगतका सत्ताधारी नेताहरूबाट अहिलेका नयाँ नेताहरूले सिक्न नसकेकोमा सिंहले दुःख मान्नु भएको छ।
2: संजोगले यस्तै कुरा गर्दाखेरि पार्टीबाट निकालिएर पनि जितेर आएको, स्वतन्त्रबाट पनि जितेर आएको, त्यो बेला पनि लाग्थ्यो कि त्यो बेलाको पार्टी सभा प्रधानमन्त्रीलाई कि हामी नै राजा हो, हामी जे चाहन्छ त्यसलाई बनाउन सक्छौँ, आफै भागेर देश छोड्नुपर्ने अवस्था आयो। त्यस्तै अहिलेको पनि राजाहरूलाई त्यही लाग्छ, हामी जे गर्छौँ त्यही देश हुन्छ, त्यो हुनेवाला छैन।
1: भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। एकपटकमा 3 करोडभन्दा बढी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने विभागले जनाएको हो। बेलायतको आर्मी ट्रेनिङ कलेजमा यौन दुर्व्यवहारबारे स्वतन्त्र छानबिनको माग उठेको छ। तालिम गरिरहेका 4 महिलाले उजुरी दिएपछि माग गरिएको हो। आर्मी फाउन्डेसन कलेज ह्यारोगेटमा घटना भएको बीबीसीले उल्लेख गरेको छ। सेनाले आरोप अत्यन्त गम्भीर भएको जनाएको छ। सेनामा सभा गर्दा दुर्व्यवहार भएको बारे किताब लेखेकी गेमा मोर्गान,
3: We need really independent reporting. The army needs to stop marking its own homework. We need really upskilled trauma-informed support.
1: Radio.

0: गृहमन्त्री सुदन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको हत्या सम्बन्धी विषयमा सदनमा प्रश्न नउठाउन चेतावनी दिनुभएको छ। राष्ट्रिय सभा बैठकमा सांसदहरूले यो विषय प्रश्न उठाएपछि गृहमन्त्री गुरुङले उल्टै प्रति प्रश्न गरेर जवाफ दिन अस्वीकार गर्नुभएको हो। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माको प्रश्न र गृहमन्त्रीको जवाफ।
1: कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडी भएको जघन्य बलात्कार र हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो? यो राज्य संयन्त्रको असक्षमता हो कि कारवाही गर्न नचाहेको उदासीनता हो? सरकारले कहिलेसम्म न्याय दिलाउँछ?
2: यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु। हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नु भएको? र अहिले हामीलाई आएर त्यो भारी पकाउँदै गर्दाखेरि म मानवज्यूलाई के एउटा आग्रह गर्न चाहेँ भन्दाखेरि चाहिँ यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोटाको कोटाको गर्ने हो कि सदनको मार्फतबाट उहाँलाई पीडा दिइराख्ने हो कि यसमा चरमबद्ध रूपमा चाहिँ सूक्ष्म तरिकाले अनुसन्धान गरेर यसको रिजल्ट दिने हो। तपाईँ कोही मान्छे बित्दै गर्दाखेरि तपाईँलाई दिनका दिन तपाईँको राष्ट्रिय स्तरबाट सम्झाउँदै तपाईँलाई मजा आउँछ होला त, तपाईँलाई मनमा शान्ति हुन्छ होला त, यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु। र यसमा म धेरै कुरा बोल्न सक्दिनँ, बोल्दा उचित हुँदैन होला जस्तो लाग्छ। यो अनुसन्धानको विषय हो र यसमा चाहिँ हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेछौँ र यसलाई चाहिँ म सम्पूर्ण मानवज्यूहरूलाई अब प्रतिनिधि सभा अब राष्ट्रिय सभामा यो प्रश्न चाहिँ नउठाइदिनु हुन म हजुरलाई विनम्र आग्रह गर्न चाहन्छु। कुनै छ भने यस्तो विषय छ भने मलाई व्यक्तिगत रूपमा आएर सोध्नु होला, यसको उत्तर मसँग छ।
0: लगत्तै सांसद विश्वकर्माले संसदीय अधिकारको विषय उठाउँदै आपत्ति जनाए पनि गृहमन्त्रीले जवाब दिन अस्वीकार गर्नुभएको छ।
1: मन्त्रीज्यूले बोल्दै गर्दाखेरि मेरो विधायकी अधिकार हनन भएको मैले महसुस गरेको छु। मैले प्रश्न गर्ने र मन्त्रीज्यूले उत्तर दिने यो हाम्रो नैसर्गिक अधिकार हो, हाम्रो संसदीय प्रणालीमा भइरहने कुरा हो। त्यसैले मैले प्रश्न गर्न पाउनुपर्छ र मन्त्रीज्यूले उत्तर दिनै पर्दछ, यो चाहिँ बाध्यता कुरा हो। हाम्रो सरकार गठन भएको सभा 4 महिना भइसक्यो। यस लगत्तै गठन भएको छानबिन तथा अनुसन्धान समितिले यतिका लामो समयसम्म पनि निष्कर्षमा नपुग्नु दुःखको कुरा हो। अबको कति महिना कति दिनभित्र हाम्रो चेली निर्मलाले न्याय पाउँछ?
2: हुन्छ, म यसको उत्तर दिन चाहदिनँ
3: माननीय मन्त्रीज्यू,
2: म उत्तर दिन चाहदिनँ त्यसको बारेमा।
0: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यही साउन 26 गते स्वदेश फर्कने हुनुभएको छ। नेता प्रकाश शरण महतका अनुसार पूर्व सभापति देउवा 26 गते बेलुकी हङकङबाट स्वदेश फर्कन लाग्नु भएको हो। देउवा उपचारका लागि भन्दै चुनाव अघि सिङ्गापुर जानुभएको थियो, त्यहाँबाट उहाँ हङकङ जानुभएको थियो। यसअघि देउवाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत निकायलाई पत्र पठाउँदै आफू साउनभित्र स्वदेश आउने जानकारी गराउनु भएको थियो। देउवा दम्पतिमाथि गत वर्ष भदौ 24 गते पुरालकण्ठ निवासमा आक्रमण भएको थियो। पाकिस्तानको ब्रोड पीक आरोहणको क्रममा हिम पहिरोमा परेर निधन भएका पर्वतारोही पूर्वबहादुर गुरुङ युक्ताको पार्थिव शरीर नेपाल ल्याइएको छ। हिम पहिरोमा परेर मृत्यु भएका युक्ताको शव हिजो अपरान्ह नेपाल ल्याइएको हो। शवमाथि परिवार र आफन्तले फूलमाला खादा चढाएर श्रद्धाञ्जली दिएका छन्। नेपाल पर्वतारोहण संघले युक्ताको शव श्रद्धाञ्जलीका लागि राखेको छ। श्रद्धाञ्जलीको क्रममा युक्ताको शवमाथि राष्ट्रिय झण्डा उडाइएको छ। श्रद्धाञ्जली सभापछि पार्थिव शरीरलाई निवासमा लगिएको छ र आज स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन्। पिका आरोहणको क्रममा 6 नेपाली सहित 10 जनाको निधन भएको थियो। पछिल्लो 1 सातादेखि देशका विभिन्न भागमा ग्यासको चरम अभाव देखिएको छ। एक सिलिण्डर ग्यास पाउन उपभोक्ताले हारगुहार गरिरहेका छन्। दिनभर लाइनमा बस्दा वा डिपोमा नाम टिपाउँदा पनि ग्यास पाउने अवस्था छैन। इन्धन कारोबारमा एक छत्र अधिकार पाएको नेपाल आयल निगम र ग्यास उद्योगीहरूले भने ग्यास अभाव नरहेको भन्न छाडेका छैनन्। निगमका अधिकारीहरूले ग्यास आयात भएको तथ्याङ्क देखाएर उपभोक्तालाई भ्रममा पार्ने काम मात्रै गरिरहेका छन्। जेएनजी आन्दोलनपछि झण्डै 2/3 मत पाएर सरकारमा पुगेका पनि केही गर्न सकेका छैनन्। पछिल्ला दिनमा निगम र उद्योगीको काम नै ग्यास अभाव नभएको दावी गर्दै उल्टो उपभोक्तालाई दोष लगाउने भइरहेको छ। करिब 5 महिना अघि मध्यपूर्वको समस्याका कारण ग्यास अभाव भएपछि उपभोक्तालाई सहज आपूर्ति व्यवस्था गर्न निगमले गत फागुन 29 गतेदेखि असार 30 गतेसम्म आधा सिलिण्डर ग्यास बिक्री गरेको थियो। फेरि असार 31 देखि भरि सिलिण्डर दिन थालेपछि समस्या दोहोरिएको हो। बजारमा ग्यास अभाव भएपछि निगमले राजधानीको टेकु स्थित कार्यालय विभिन्न कम्पनीमा ग्यास बेच्न शुरू गरेको छ। यसअघि ग्यास अभाव हुँदा पनि निगमले टेकुबाट यसै गरी ग्यास दिने गरेको थियो। यस्तै नेपाल ग्यासले बालाजुबाट उपभोक्तालाई लाइन लगाएर ग्यास दिइरहेको छ। चितवन दाङ लगायतका जिल्लामा पनि ग्यास लिने उपभोक्ताको लामो लाइन देखिएको छ। पूर्वाधार विकास मन्त्रालयले 25 वर्षे काठमाडौँ उपत्यका सहरी यातायात गुरु योजनाको मस्यौदा तयार गरेको छ। गुरु योजनामा भूमिगत 2 तले सुरुङ निर्माणदेखि काठमाडौँको रत्नबहादुर भक्तपुर जोड्ने मेट्रो रेल निर्माण सञ्चालन समूहका विशेष समिति हवस् त खबर यति नै नमस्कार।

0: TFBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बेलायतको रक्षा मन्त्रालयले एउटा सैनिक तालिम केन्द्रमा बलात्कार र यौन दुर्व्यवहारका घटना भएको रिपोर्टलाई गम्भीर र दुःखद भनेको छ। रक्षा मन्त्रालयका अनुसार उत्तर यर्कसायरको आर्मी फाउन्डेशन कलेजमा 7 वर्षको अवधिमा यौन दुर्व्यवहार सम्बन्धी 176 उजुरी परेका छन्। थप एडम गिलक्रिस्टबाट।
1: The AFC in Harrogate is the largest teenage training establishment in the UK, but 4 women who were there claim to be the victims of serious sexual misconduct while they were just 17 years of age. They've spoken out to the BBC.
2: They started taking my clothes off. This led to them doing stuff I didn't consent to.
3: He sexually assaulted me. I managed to push him off. I'm not sure how, because he's really strong.
1: These are clearly disturbing and traumatic allegations.
2: There were a lot of them calling me a thing rather than a girl. It went on for hours. I felt like a piece of meat. They raped me over and over again.
1: A former Conservative Defence Minister, Sarah Atherton, says she's been a long-term supporter of the Army Foundation College, but she now wants an independent inquiry.
4: 2/3 of these trainees will go into the regular army, and they do tend to have long and very successful careers. But when you hear stories like this, it is very hard to continue my support.
1: 900 17-year-old soldiers are taking part in a passing out ceremony in Harrogate today. But these former recruits want change.
2: What happened to me, I believe, will happen there again if something isn't done to change the culture.
3: I think there's a worrying amount of girls that haven't spoken up about assaults, and I think it should be closed down completely.
1: An MOD statement says unacceptable and criminal behaviour has absolutely no place in our armed forces, and they urge anyone who witnesses it to come forward.
0: सुनसरीको कप्तानगंजमा हिंसात्मक घटना भएको 11 दिन बितिसक्दा पनि स्थानीयको जनजीवन पूर्ण रूपमा सामान्य हुन सकेको छैन। बजार खुल्न थालेको छ, पसलहरू सञ्चालनमा आउन थालेका छन्, तर मानिसहरूमा डर र असुरक्षाको भावना अझै हटेको छैन। ध्रुव भट्टराईको रिपोर्ट।
5: केही दिन अघिसम्म मानिसको भीड़भाड़ले भरिने सुनसरीको कप्तानगंज बजार अहिले सुनसान छ। अधिकांश पसलहरू बन्द छन्। सड़कमा मानिसहरूको आवाजात निकै कम देखिन्छ। बजार खुले पनि स्थानीयको मनबाट डर र त्रास भने अझै हट्न सकेको छैन। 12 दिनपछि अनमोल कुमारी मण्डलले आफ्नो चिया नास्ताको पसल त खोलिन्, तर ग्राहक छैनन्। व्यापार ठप्पै जस्तो छ। उनको एउटै आशा छ, फेरि कुनै दिन पुरानो चहल फल फर्किनेछ। स्थानीय अनमोल कुमारी मण्डल:
6: अहिले धेरै फरक छ के, पहिला त धेरै चल्दै थियो पसल पनि, कलिका सलिका पनि खुल्दै थियो त राम्रै चल्दै थियो। अहिले मान्छे डराउँछ आउनको लागि, निस्किन पनि आउँदैन केही, सबैलाई डर लाग्छ। अनि
5: हाडोर व्यवसायी अनवर हुसेन अन्सारी आफ्नो जलेको पसलको भग्नावशेष हटाउँदैछन्। वैदेशी रोजगारीका क्रममा कतारमा वर्षौं पसिना बगाएर कमाएको पैसा गाउँमै लगानी गर्ने सपना उनले देखेका थिए, तर केही घण्टामै त्यो सपना आगोले खरानी बनाइदियो। 1 करोड रुपियाँ भन्दा बढी ऋणको बोझ बोकेका अनवरका लागि आर्थिक क्षति भन्दा पनि ठूलो पीड़ा आफ्नै परिवारको ज्यान जोगाउनु परेको त्यो भयावह क्षण बनेको छ। अहिले उनी फेरि शून्यबाट जीवन सुरु गर्ने संघर्षमा छन्। व्यवसायी अनवर हुसेन अन्सारी:
7: मलाई त डर लाग्दैछ, अब यस्तो ठूलो घटनापछि अब घरमा 5 जनालाई थुनेर बाहिरबाट आगो लगाइदियो भने
5: तर्फ जाने सडकमा अहिले पनि टेन्ट टाँगिएका छन्। केही स्थानमा सडक अवरुद्ध छन्। स्थानीयहरू एउटै माग सहित आन्दोलनमा छन्, मृतकलाई न्याय देऊ। यही आन्दोलन स्थल नजिकै रहेको घरमा 21 वर्षीय रविन्द्र मेहताको परिवार गहिरो शोकमा डुबेको छ। रविन्द्र अब कहिल्यै घर फर्कने छैनन्। आमा बिमला मेहता छोराको वियोग सहन नसकेर पटक पटक बियोस भइरहेकी छिन्। बुवा विजय कुमार मेहता निशब्द छन्। बहिनी प्रीति अझै पनि आफ्ना दाई अब नरहने यथार्थ स्वीकार गर्न सकिरहेकी छैनन्। परिवारको एकमात्र छोरा गुमेपछि उनीहरूको भविष्य अन्योलमा परेको छ। साउन 10 गते सुरु भएको विवादले कप्तानगंजमा 3 जनाको ज्यान लियो। त्यस यता 2 समुदाय बीचको सम्बन्धमा गहिरो दरार देखिएको स्थानीय बताउँछन्। अहिले पनि एक समुदायका मानिस अर्को समुदायलाई देख्दा असहज र त्रसित हुने अवस्था रहेको उनीहरूको गुनासो छ। अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन पनि स्थानीयहरू डराइरहेका छन्। बजार क्षेत्रमा प्रहरीको उपस्थिति बढाए पनि स्थानीयको मनको सुरक्षा भने अझै हट्न सकेको छैन। कप्तानगंजलाई अहिले केवल सुरक्षाकर्मीको उपस्थिति पर्याप्त छैन, त्यहाँ आवश्यक छ समुदाय बीचको विश्वास, संवाद र मेलमिलाप। विभाजन होइन, सअस्तित्वको वातावरण निर्माण हुन सके मात्रै वास्तविक शान्ति सम्भव हुनेछ।
0: सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानबाट विस्थापित सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। भइरहेको छ। अवस्था खबर यति नै। नमस्कार।

कथामा पनि पढेको, फिल्ममा पनि देखेको, पढेको देखेको पिरती तिमीसँग हुन लेखेको।

0: जनपुरकी निर्मला पन्तको हत्या सम्बन्धी विषयमा सदनमा प्रश्न नउठाउन चेतावनी दिनुभएको छ। राष्ट्रिय सभा बैठकमा सांसदहरूले यो विषय प्रश्न उठाएपछि गृहमन्त्री गुरूङले उल्टै प्रतिप्रश्न गरेर जवाफ दिन अस्वीकार गर्नुभएको हो। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माको प्रश्न र गृहमन्त्रीको जवाफ।
1: कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडी भएको जघन्य बलात्कार र हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो? यो राज्य संयन्त्रको असक्षमता हो कि कारवाही गर्न नचाहेको उदासीनता हो? सरकारले कहिलेसम्म न्याय दिलाउँछ?
2: यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु। हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नु भएको र अहिले हामीलाई आएर त्यो भारी पकाउँदै गर्दाखेरि म माननज्यूलाई के एउटा आग्रह गर्न चाहेँ भन्दाखेरि चाहिँ यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोटाको कोटाको गर्ने हो कि सदनको मार्फतबाट उहाँलाई पीडा दिइराख्ने हो कि यसमा चरमबद्ध रूपमा चाहिँ सूक्ष्म तरिकाले अनुसन्धान गरेर यसको रिजल्ट दिने हो। तपाईँ कोही मान्छे बित्दै गर्दाखेरि तपाईँलाई दिनका दिन तपाईँको राष्ट्रिय स्तरबाट सम्झाउँदै तपाईँलाई मजा आउँछ होला त, तपाईँलाई मनमा शान्ति हुन्छ होला त, यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु। र यसमा म धेरै कुरा बोल्न सक्दिनँ, बोल्दा उचित हुँदैन होला जस्तो लाग्छ। यो अनुसन्धानको विषय हो र यसमा चाहिँ हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेछौँ र यसलाई चाहिँ म सम्पूर्ण मानवज्यूहरूलाई अब प्रतिनिधि सभा अब राष्ट्र सभामा यो प्रश्न चाहिँ नउठाइदिनु हुन म हजुरलाई विनम्र आग्रह गर्न चाहन्छु। कुनै छ भने यस्तो विषय छ भने मलाई व्यक्तिगत रूपमा आएर सोध्नु होला, यसको उत्तर मसँग छ।
0: लगत्तै सांसद विश्वकर्माले संसदीय अधिकारको विषय उठाउँदै आपत्ति जनाए पनि गृहमन्त्रीले जवाफ दिन अस्वीकार गर्नुभएको छ।
1: मन्त्रीज्यूले बोल्दै गर्दाखेरि मेरो विधायकी अधिकार हनन भएको मैले महसुस गरेको छु। मैले प्रश्न गर्ने र मन्त्रीज्यूले उत्तर दिने यो हाम्रो नैसर्गिक अधिकार हो, हाम्रो संसदीय प्रणालीमा भइरहने कुरा हो। त्यसैले मैले प्रश्न गर्न पाउनुपर्छ र मन्त्रीज्यूले उत्तर दिनै पर्दछ, यो बाध्यता कुरा हो। हाम्रो सरकार गठन भएको सभा 4 महिना भइसक्यो। यस लगत्तै गठन भएको छानबिन तथा अनुसन्धान समितिले यतिका लामो समयसम्म पनि निष्कर्षमा नपुग्नु दुःखको कुरा हो। अबको कति महिना कति दिनभित्र हामी चेली निर्मलाले न्याय पाउँछ?
2: हुन्छ, म यसको उत्तर दिन चाहदिनँ
3: माननीय
2: मन्त्रीज्यू।
0: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यही साउन 26 गते स्वदेश फर्कने हुनुभएको छ। नेता प्रकाश शरण महतका अनुसार पूर्व सभापति देउवा 26 गते बेलुकी हङकङबाट स्वदेश फर्कन लाग्नु भएको हो। देउवा उपचारका लागि भन्दै चुनाव अघि सिङ्गापुर जानुभएको थियो, त्यहाँबाट उहाँ हङकङ जानुभएको थियो। यसअघि देउवाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत निकायलाई पत्र पठाउँदै आफू साउनभित्र स्वदेश आउने जानकारी गराउनु भएको थियो। देउवा दम्पतिमाथि गत वर्ष भदौ 24 गते पुरालकण्ठ निवासमा आक्रमण भएको थियो। पाकिस्तानको ब्रोड पीका आरोहणको क्रममा हिम पहिरोमा परेर निधन भएका पर्वतारोही पूर्वबहादुर गुरूङ युक्ताको पार्थिव शरीर नेपाल ल्याइएको छ। हिम पहिरोमा परेर मृत्यु भएका युक्ताको शव हिजो अपरान्ह नेपाल ल्याइएको हो। शवमाथि परिवार र आफन्तले फूलमाला खादा चढाएर श्रद्धाञ्जली दिएका छन्। नेपाल पर्वतारोहण संघले युक्ताको शव श्रद्धाञ्जलीका लागि राखेको छ। श्रद्धाञ्जलीको क्रममा युक्ताको शवमाथि राष्ट्रिय झण्डा उडाइएको छ। श्रद्धाञ्जली सभापछि पार्थिव शरीरलाई निवासमा लगिएको छ र आज स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन्। पीका आरोहणको क्रममा 6 नेपाली सहित 10 जनाको निधन भएको थियो। पछिल्लो एक सातादेखि देशका विभिन्न भागमा ग्यासको चरम अभाव देखिएको छ। एक सिलिण्डर ग्यास पाउन उपभोक्ताले हार गुहार गरिरहेका छन्। दिनभर लाइनमा बस्दा वा डिपोमा नाम टिपाउँदा पनि ग्यास पाउने अवस्था छैन। इन्धन कारोबारमा एक छत्र अधिकार पाएको नेपाल आयल निगम र ग्यास उद्योगीहरूले भने ग्यास अभाव नरहेको भन्न छाडेका छैनन्। निगमका अधिकारीहरूले ग्यास आयात भएको तथ्याङ्क देखाएर उपभोक्तालाई भ्रममा पार्ने काम मात्रै गरिरहेका छन्। जेएनजी आन्दोलनपछि झण्डै 2/3 मत पाएर सरकारमा पुगेकाहरू पनि केही गर्न सकेका छैनन्। पछिल्ला दिनमा निगम र उद्योगीको काम नै ग्यास अभाव नभएको दावी गर्दै उल्टो उपभोक्तालाई दोष लगाउने भइरहेको छ। करिब 5 महिना अघि मध्यपूर्वको समस्याका कारण ग्यास अभाव भएपछि उपभोक्तालाई सहज आपूर्ति व्यवस्था गर्न निगमले गत फागुन 29 गतेदेखि असार 30 गतेसम्म आधा सिलिण्डर ग्यास बिक्री गरेको थियो। फेरि असार 31 देखि भरि सिलिण्डर दिन थालेपछि समस्या दोहोरिएको हो। बजारमा ग्यास अभाव भएपछि निगमले राजधानीको टेकु स्थित कार्यालय विभिन्न कम्पनीमा ग्यास बेच्न शुरू गरेको छ। यसअघि ग्यास अभाव हुँदा पनि निगमले टेकुबाट यसै गरी ग्यास दिने गरेको थियो। यस्तै नेपाल ग्यासले बालाजुबाट उपभोक्तालाई लाइन लगाएर ग्यास दिइरहेको छ। चितवन दाङ लगायतका जिल्लामा पनि ग्यास लिने उपभोक्ताको लामो लाइन देखिएको छ। पूर्वाधार विकास मन्त्रालयले 25 वर्षे काठमाडौँ उपत्यका सहरी यातायात
4: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा।

0: बेलायतको रक्षा मन्त्रालयले एउटा सैनिक तालिम केन्द्रमा बलात्कार र यौन दुर्व्यवहारका घटना भएको रिपोर्टलाई गम्भीर र दुःखद भनेको छ। रक्षा मन्त्रालयका अनुसार उत्तर यर्कसायरको आर्मी फाउन्डेशन कलेजमा 7 वर्षको अवधिमा यौन दुर्व्यवहार सम्बन्धी 176 वटा उजुरी परेका छन्। थप एडम गिलक्रिस्टबाट।
1: The AFC in Harrogate is the largest teenage training establishment in the UK, but 4 women who were there claim to be the victims of serious sexual misconduct while they were just 17 years of age. They've spoken out to the BBC.
2: They started taking my clothes off. This led to them doing stuff I didn't consent to.
3: He sexually assaulted me. I managed to push him off. I'm not sure how, because he's really strong.
1: These are clearly disturbing and traumatic allegations.
2: There were a lot of them calling me a thing rather than a girl. It went on for hours. I felt like a piece of meat. They raped me over and over again.
1: A former Conservative Defence Minister, Sarah Atherton, says she's been a long-term supporter of the Army Foundation College, but she now wants an independent inquiry.
4: 2/3 of these trainees will go into the regular army, and they do tend to have long and very successful careers. But when you hear stories like this, it is very hard to continue my support.
1: 900 17-year-old soldiers are taking part in a passing out ceremony in Harrogate today. But these former recruits want change.
2: What happened to me, I believe, will happen there again if something isn't done to change the culture.
3: I think there's a worrying amount of girls that haven't spoken up about assaults, and I think it should be closed down completely.
1: An MOD statement says unacceptable and criminal behaviour has absolutely no place in our armed forces, and they urge anyone who witnesses it to come forward.
0: सुनसरीको कप्तानगंजमा हिंसात्मक घटना भएको 11 दिन बितिसक्दा पनि स्थानीयको जनजीवन पूर्ण रूपमा सामान्य हुन सकेको छैन। बजार खुल्न थालेको छ, पसलहरू सञ्चालनमा आउन थालेका छन्, तर मानिसहरूमा डर र असुरक्षाको भावना अझै हटेको छैन। ध्रुव भट्टराईको रिपोर्ट।
5: केही दिन अघिसम्म मानिसको भिडभाडले भरिने सुनसरीको कप्तानगंज बजार अहिले सुनसान छ। अधिकांश पसलहरू बन्द छन्। सडकमा मानिसहरूको आवाजात निकै कम देखिन्छ। बजार खुले पनि स्थानीयको मनबाट डर र त्रास भने अझै हट्न सकेको छैन। 12 दिनपछि अनमोल कुमारी मण्डलले आफ्नो चिया नास्ताको पसल त खोलिन्, तर ग्राहक छैनन्, व्यापार ठप्पै जस्तो छ। उनको एउटै आशा छ, फेरि कुनै दिन पुरानो चहल फल फर्किनेछ। स्थानीय अनमोल कुमारी मण्डल:
6: अहिले धेरै फरक छ के, पहिला त धेरै चल्दै थियो पसल, पनि पालिका सालिका पनि खुल्दै थियो त राम्रै चल्दै थियो। अहिले मान्छे डराउँछ आउनको लागि, मुस्लिम पनि आउँदैन केही, सबैलाई डर लाग्छ, अनि पालिका सालिका पनि बन्द छ त पसल त कमै चल्छ।
5: हाडौरी व्यवसायी अनवर हुसेन अन्सारी आफ्नो जलेको पसलको भग्नावशेष हटाउँदैछन्। वैदेशी रोजगारीका क्रममा कतारमा वर्षौं पसिना बगाएर कमाएको पैसा गाउँमै लगानी गर्ने सपना उनले देखेका थिए, तर केही घण्टामै त्यो सपना आगोले खरानी बनाइदियो। 1 करोड रुपियाँ भन्दा बढी ऋणको बोझ बोकेका अनवरका लागि आर्थिक क्षति भन्दा पनि ठूलो पीडा आफ्नै परिवारको ज्यान जोगाउनु परेको त्यो भयावह क्षण बनेको छ। अहिले उनी फेरि शून्यबाट जीवन सुरु गर्ने संघर्षमा छन्। व्यवसायी अनवर हुसेन अन्सारी:
7: मलाई त डर लाग्दैछ, अब यस्तो ठूलो घटनापछि अब घरमा 5 जनालाई थुनेर बाहिरबाट आगो लगाइदियो भने
5: तानगंजतर्फ जाने सडकमा अहिले पनि टेन्ट टाँगिएका छन्। केही स्थानमा सडक अवरुद्ध छन्। स्थानीयहरू एउटै माग सहित आन्दोलनमा छन्, मृतकलाई न्याय देऊ। यही आन्दोलन स्थल नजिकै रहेको घरमा 21 वर्षीय रविन्द्र मेहताको परिवार गहिरो शोकमा डुबेको छ। रविन्द्र अब कहिल्यै घर फर्कने छैनन्। आमा बिमला मेहता छोराको वियोग सहन नसकेर पटक पटक बियोस भइरहेकी छिन्। बुवा विजय कुमार मेहता निशब्द छन्। बहिनी प्रीति अझै पनि आफ्ना दाई अब नरहने यथार्थ स्वीकार गर्न सकिरहेकी छैनन्। परिवारको एकमात्र छोरा गुमेपछि उनीहरूको भविष्य अन्योलमा परेको छ। साउन 10 गते सुरु भएको विवादले कप्तानगंजमा 3 जनाको ज्यान लियो। त्यस यता 2 समुदाय बीचको सम्बन्धमा गहिरो दरार देखिएको स्थानीय बताउँछन्। अहिले पनि एक समुदायका मानिस अर्को समुदायलाई देख्दा असहज र त्रसित हुने अवस्था रहेको उनीहरूको गुनासो छ। अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन पनि स्थानीयहरू डराइरहेका छन्। बजार क्षेत्रमा प्रहरीको उपस्थिति बढाए पनि स्थानीयको मनको सुरक्षा भने अझै हट्न सकेको छैन। कप्तानगंजलाई अहिले केवल सुरक्षाकर्मीको उपस्थिति पर्याप्त छैन, त्यहाँ आवश्यक छ समुदाय बीचको विश्वास, संवाद र मेलमिलाप। विभाजन होइन, सअस्तित्वको वातावरण निर्माण हुन सके मात्रै वास्तविक शान्ति सम्भव हुनेछ।
0: सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानबाट विस्थापित सुकुमासी बस्तीका बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास अधिकार।
8: नमस्ते।

0: आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत 10 लाख रूपियाँको बम्पर उपहार विजेता घोषणा गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा विजेताको घोषणा गरिएको हो। शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँको सामान किनेका उपभोक्ताले 10 लाख रूपियाँको बम्पर उपहार जितेका छन्। विजेताले 25% कर कट्टीपछि 7,50,000 रूपियाँ पाउनेछन्। विभागका अनुसार विजेताको थप विवरण पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ। सुन्दा अचम्म लाग्न सक्छ, पहाड़मा पनि बगर खेती। सुदूरपश्चिमको डोटीमा बाँझो बगर अहिले आमदानीको आधार बनेको छ। पुरुष रोजगारीका लागि बाहिरिएपछि महिलाहरू समूह बनाएर बगर खेतीमा जुटेका छन्। स्थानीय सरकारले पनि साथ दिएको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: डोटीको जुराइल गाउँपालिकाका नदी तथा खोला किनारका बगरहरू हिजो आज हरियालीले ढाकिएको छ। पहिले प्रयोगविहीन हुने बगरमा अहिले तर्बुजा र बदाम लहराइरहेका छन्। समूहमा आबद्ध भएर महिलाहरूले सामूहिक खेती गरेपछि बगर आमदानीको स्रोत बन्न थालेको हो। बगर खेती उपभोक्ता समूहकी अध्यक्ष अनिता बोहरा:
2: पोहोर साल पनि फल्या, पोहोर साल यसो भयो, सबले आफ्नो आफ्नो मनमानले बेच्ने गरे ऊ गरे, त्यति थाहा भएन हामीलाई। अब खाने बेला पनि सदस्यहरूले पनि हामीले जति मन जति बेला लाग्यो लगेर खाए। अहिले चाहिँ समूहको सदस्यले पनि हामीले त्यसरी खाया छैनौ। जसले लग्यो तौल्ने, त्यहाँ पैसा दिने, बुझाउने अनि खाने गरेका छौँ। यसपालि अलिकति पैसा पनि हामीले यो आफूले समूहले पनि पहिला किनेर खाऊ अनि अरूलाई पनि बेचौँ भनेर गाउँमा त्यसरी बिक्री गरेका छौँ।
1: कृषिलाई आय आर्जनसँग जोड्न स्थानीय सरकारले पनि बगर हिती कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। बिउ प्राविधिक सहयोग मात्र होइन, जग्गा नै लिजमा लिएर किसानलाई बगर खेतीमा प्रोत्साहन गरिरहेको छ। जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझा:
3: 42 रोप पनि जग्गा हामीले लिजमा लिएका छौँ गाउँपालिकाले, त्यहाँ एउटा कृषि समूहलाई जिम्मा दिएका छौँ र त्यो चाहिने बगर खेती हुन्छ भन्ने मलाई विश्वास थियो। र अघिल्लो पटक पनि हामीले चाहिने लगायौँ, यो पटक पनि लाछौँ, राम्रै भएको छ भन्ने कुरा छ। पहाड़कामा पनि नदी किनारका जग्गाहरू अत्यधिकै खेर गइरहेका छन्। त्यस्तो ठाउँमा बगर खेती गरेर या किसानहरूको आयार्जनमा वृद्धि हुन्छ कि भन्ने सोचले चाहिँ यो काम गरियो।
1: डोटीको जोराइल गाउँपालिकाले देखाएको यो उदाहरणले पहाड़का बाजा बगर पनि उचित योजना, स्थानीय सरकारको सहयोग र किसानको मेहनत भए आमदानीको गतिलो आधार बन्छन् भन्ने सन्देश समेत दिएको छ।
0: नयाँ आर्थिक वर्ष शुरू भएसँगै बजारमा खाने तेल र घिउको मूल्य बढेको छ। दुई सातामै तेल तथा घिउको मूल्य प्रति लिटर 5-15 रुपियाँसम्म बढेको हो। खुद्रा व्यापार संघको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा खाने तेलको मूल्य प्रति लिटर 40-50 रुपियाँसम्म महँगिएको छ। डाल्डा घिउको मूल्य पनि 30 रुपियाँ बढेको छ। पछिल्लो मूल्य वृद्धिलाई लिएर खुद्रा व्यापारी र उद्योगी बीच आरोप प्रत्यारोप शुरू भएको छ। खुद्रा व्यापारीले उद्योगी तथा आयातकर्ताले मूल्य बढाएको आरोप लगाएका छन् भने उद्योगीले अन्तर्राष्ट्रिय बजार र डलरको मूल्यका कारण लागत बढेको दावी गरेका छन्। नेपाल वनस्पति घिउ तेल उत्पादक संघका अध्यक्ष विकास दुगडले बजारमा तेलको मूल्य नबढाइएको दावी गर्नुभयो। उहाँले पदार्थ 100% आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय मूल्य र विनिमय दरको असर पर्ने बताउनुभयो। खुद्रा व्यापारीले भने उपभोक्ताले मूल्य वृद्धिको पहिलो असर आफूहरूमाथि देख्ने भएकाले वास्तविक कारण उद्योगी र आयातकर्ताले स्पष्ट पार्नुपर्ने बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने तेलको मूल्यबारे केही गुनासो आएको र अनुगमन भइरहेको जनाएको छ। विभागका अनुसार खुद्रा पसल भन्दा पनि उद्योग तथा आयातकर्ताबाटै नयाँ मूल्य आएको पाइएको छ। चाडपर्व नजिकिँदै गर्दा खाने तेलको माग बढ्ने भएकाले कृत्रिम मूल्य वृद्धि रोक्न अनुगमन बढाउनुपर्ने उपभोक्ता अधिकार कर्मीले बताएका छन्। युरोपेली फुटबल महासंघले आवश्यक परे विश्वकप बहिष्कार गर्न सक्ने चेतावनी दोहोर्याएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले माफी मागे पनि निजी लगानीकर्तालाई प्रतियोगितामा हिस्सा बेच्ने योजनालाई युएफाले अस्वीकार गरेको हो। इङ्ल्याण्ड र क्रोएसियाको फुटबल संघले पनि इन्फान्टिनो प्रतिको समर्थन फिर्ता लिएका छन्। यो सँगै फिफा अध्यक्षमाथिको दबाव थप बढेको छ। इङ्ग्लिस फुटबल संघका पूर्व अध्यक्ष डेभिड बर्नस्टिनले इन्फान्टिनोको नेतृत्व अब धेरै समय टिक्न नसक्ने टिप्पणी गर्नुभएको छ।
4: And these big countries that are included there in Spain, ourselves, Germany, Italy, and so on, stick together, I believe that they can reach a positive conclusion, by which I mean Infantino will go.
0: युएफाका पूर्व प्रमुख कार्यकारी अधिकृत लार्स क्रिस्टर ओल्सनले पनि इन्फान्टिनोमाथिको विश्वास पूर्ण रूपमा घुमिसकेको बताउनु भएको छ। उहाँले युएफाले लिएको अडानको समर्थन समेत गर्नु भएको छ।
5: He has to make promises which people can believe and rely on, and that is not so easy for him, of course, because his promises are not worth much.
0: यद्यपि अफ्रिकाका धेरै सदस्य फुटबल संघले भने इन्फान्टिनोलाई समर्थन गरिरहेका छन्। मलावी फुटबल संघका अध्यक्ष फ्लुटुड हायले आफूहरू इन्फान्टिनोको पक्षमा रहेको बताउनु भयो।
6: I've seen his commitment to growing football globally, particularly in developing countries. Countries like Malawi, which is economically considered one of the poorest countries in the world, is something that
0: I think.

सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानबाट विस्थापित सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षा, स्वास्थ्य र आवासको अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विस्थापनका कारण बालबालिकाको पढ़ाई प्रभावित भएको भन्दै विद्यालय भर्ना, पठन पाठनको निरन्तरता र आधारभूत सेवा उपलब्ध गराउन आदेश दिएको हो। अदालतले विस्थापित बालबालिकाको पहिचान गरी विद्यालय जान नपाएका बालबालिकालाई नजिकको विद्यालयमा अनिवार्य तथा निशुल्क भर्ना गराउन भनेको छ। साथै पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, यातायात सुविधा र मनोसामाजिक परामर्श उपलब्ध गराउन पनि निर्देशन दिएको छ। आवश्यक परे आवासीय शिक्षाको व्यवस्था गर्न तथा बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि अस्थायी आवास र स्वास्थ्य सेवा सुनिश्चित गर्न पनि अदालतले भनेको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र इन्सेक बागमती प्रदेश कार्यालयका तर्फबाट दायर रिटमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकार गठनको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ। राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सरकार गठनको गणितीय खेलमा नलाग्ने निर्णय गरेको हो। संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले वर्तमान राजनैतिक परिस्थितिमा सरकारमा सहभागी हुने निर्णय गरेको जनाएको छ। यसअघि एमाले मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बागमतीमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ। बागमती सरकार बनाउन 53 सांसदको समर्थन आवश्यक छ। एमालेका 25 र नेकपाका 26 गरी 51 सांसद छन्। 12 सांसद रहेको राप्रपा बाहिरिएपछि एमाले बहुमतका लागि अन्य दलको समर्थन जुटाउनु पर्ने भएको छ। वर्षाका कारण देशका विभिन्न ठाउँका मुख्य राजमार्ग र सड़क अवरूद्ध भएका छन्। नेपाल प्रहरीले बिहान सार्वजनिक गरेको विवरण अनुसार पहिरो, सड़क कटान र बाढ़ीको जोखिमका कारण 1 दर्जन भन्दा बढ़ी सड़क खण्ड प्रभावित छन्। काभ्रे सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट नेपालथोक कटुञ्जेबेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमका कारण बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी चलाउन रोक लगाइएको छ। बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने सवारी सञ्चालन हुनेछ। कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी चलाउन रोक लगाइएको छ। इलामको मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा सड़क इलामे भएपछि यातायात पूर्ण रूपमा बन्द छ। त्यहाँ वैकल्पिक सड़क भने सञ्चालनमा छ। सिन्धुपाल्चोकको 0 किलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सड़क भाँचिएपछि अरणीको राजमार्गका विभिन्न ठाउँमा यातायात ठप्प छ। दोलखाको किर्नेटारमा सामाको सी खोलाले सड़क बगाएपछि लामासाङ्गु रामेछाप सड़क पनि अवरुद्ध छ। त्यहाँ खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय हुँदै वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। रसुवाको पासाङ लामो सड़क, मुगुको नागमा गमगढ़ी सड़क, बागलुङको कालीगण्डकी करिडोर, रुकुम पश्चिमको भिरी करिडोर र मुस्ताङको बेनी जोमसम सड़क पनि पहिरोका कारण बन्द छन्। म्याग्दीको बेसैरी र भिरकोटमा सड़क बगाउँदा बेनी जोमसम सड़कका 2 ठाउँमा यातायात अवरुद्ध छ। गुल्मीको मदन भण्डारी सड़क खण्डमा पनि सुक्खा पहिरो खसेपछि सवारी चल्न सकेका छैनन्। प्रहरीले वर्षायाममा पहिरो, बाढ़ी र सड़क कटानको जोखिम रहेकाले यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। सिन्धुपाल्चोकको भोटेकोशी 3 तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो खस्दा सशस्त्र प्रहरीको सीमा सुरक्षा बेसमा क्षति पुगेको छ। सशस्त्र प्रहरीका अनुसार गएराती आएको पहिरोसँगै खसेको ढुङ्गाले बेसका विभिन्न संरचनामा क्षति पुर्याएको हो। मानवीय क्षति भने भएको छैन। पहिरोका कारण ब्यारेकको झाल, भित्ता र छानामा क्षति पुगेको छ। एउटा ड्युटी पोस्ट पूर्ण रूपमा र अर्को आंशिक रूपमा क्षति भएको छ। राष्ट्रिय झण्डाको पोल, बाथरूम, जिन्सी स्टोर भवन र मुख्य गेटको सिँढीमा समेत क्षति पुगेको छ। कोशी प्रदेश प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण गर्दै ट्राफिक जाँचलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो। तीव्र गति, ओभरलोड, मादक पदार्थ तथा लागू औषध सेवन गरी सवारी चलाउनेमाथि कड़ाई गर्न आग्रह गर्नुभएको छ। नेपाल गुणस्तर परिषदको 11 बैठकले विभिन्न वस्तु तथा सेवा सम्बन्धी नयाँ गुणस्तर मापदण्ड स्वीकृत गरेको छ। बैठकले मोटर ग्यासोलिनमा प्रयोग हुने इथानोल, इलास्टोमेरिक, ब्रिज बेयरिङ तथा रबर सम्बन्धी विभिन्न मापदण्ड स्वीकृत गरेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागले ठूलो रकमको घर जग्गा कारोबार गर्ने फर्म, कम्पनी तथा संस्थालाई अनिवार्य रूपमा इजाजत पत्र लिन आग्रह गरेको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ीको घर जग्गा कारोबार गर्न चाहने संस्थाले 21 दिनभित्र अनलाइन आवेदन दिनुपर्ने जनाएको हो। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजना कार्यान्वयनको प्रगति विवरण संकलन गर्ने भएको छ। आयोगले स्थानीय तहसँग समन्वय गरी खाद्य प्रणाली सुधार क्षेत्रमा भएका प्रयास र उपलब्धिको विवरण दिन लागेको हो। भूमि व्यवस्था, सहकारी सन्धि मामला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई
गरी आवश्यक गराउन आग्रह उत्पादनदेखि उपभोग पोषण

0: आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत 10 लाख रूपियाँको बम्पर उपहार विजेता घोषणा गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा विजेताको घोषणा गरिएको हो। शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँको सामान किनेका उपभोक्ताले 10 लाख रूपियाँको बम्पर उपहार जितेका छन्। विजेताले 25% कर कट्टीपछि 7,50,000 रूपियाँ पाउनेछन्। विभागका अनुसार विजेताको थप विवरण पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ। सुन्दा अचम्म लाग्न सक्छ, पहाड़मा पनि बगर खेती। सुदूरपश्चिमको डोटीमा बाँझो बगर अहिले आमदानीको आधार बनेको छ। पुरुष रोजगारीका लागि बाहिरिएपछि महिलाहरू समूह बनाएर बगर खेतीमा जुटेका छन्। स्थानीय सरकारले पनि साथ दिएको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: डोटीको जुराइल गाउँपालिकाका नदी तथा खोला किनारका बगरहरू हिजो आज हरियालीले ढाकिएको छ। पहिले प्रयोगविहीन हुने बगरमा अहिले तरबुजा र बदाम लहराइरहेका छन्। समूहमा आबद्ध भएर महिलाहरूले सामूहिक खेती गरेपछि बगर आमदानीको स्रोत बन्न थालेको हो। बगर खेती उपभोक्ता समूहकी अध्यक्ष अनिता बोहरा:
2: पोहोर साल पनि फल्या, पोहोर साल यसो भयो, सबले आफ्नो आफ्नो मनमानले बेच्ने गरे ऊ गरे, त्यति थाहा भएन हामीलाई। अब खाने बेला पनि सदस्यहरूले पनि हामीले जति मन जति बेला लाग्यो लगेर खाए। अहिले चाहिँ समूहको सदस्यले पनि हामीले त्यसरी खाया छैनौँ। जसले लग्यो तौल्ने त्यहाँ पैसा दिने बुझाउने अनि खाने गरेका छौँ। यसपालि अलिकति पैसा पनि हामीले यो आफूले समूहले पनि पहिला किनेर खाऊ अनि अरूलाई पनि बेचौँ भनेर गाउँमा त्यसरी बिक्री गरेका छौँ।
1: कृषिलाई आय आर्जनसँग जोड्न स्थानीय सरकारले पनि बगर खेती कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। बिउ प्राविधिक सहयोग मात्र होइन, जग्गा नै लिजमा लिएर किसानलाई बगर खेतीमा प्रोत्साहन गरिरहेको छ। जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझा:
3: 42 रोपनी जग्गा हामीले लिजमा लिएका छौँ गाउँपालिकाले, त्यहाँ एउटा कृषि समूहलाई जिम्मा दिएका छौँ र त्यो चाहिँ बगर खेती हुन्छ भन्ने मलाई विश्वास थियो। र अघिल्लो पटक पनि हामीले चाहिँ लगायौँ, यो पटक पनि लाछौँ, राम्रै भएको छ भन्ने कुरा छ। पहाडकामा पनि नदी किनारका जग्गाहरू अत्यधिकै खेर गइरहेका छन्, त्यस्तो ठाउँमा बगर खेती गरेर या किसानहरूको आयार्जनमा वृद्धि हुन्छ कि भन्ने सोचले चाहिँ यो काम गरियो।
1: डोटीको जोराइल गाउँपालिकाले देखाएको यो उदाहरणले पहाडका बाजा बगर पनि उचित योजना, स्थानीय सरकारको सहयोग र किसानको मेहनत भए आमदानीको गतिलो आधार बन्छन् भन्ने सन्देश समेत दिएको छ।
0: नयाँ आर्थिक वर्ष शुरू भएसँगै बजारमा खाने तेल र घिउको मूल्य बढेको छ। दुई सातामै तेल तथा घिउको मूल्य प्रति लिटर 5-15 रुपियाँसम्म बढेको हो। खुद्रा व्यापार संघको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा खाने तेलको मूल्य प्रति लिटर 40-50 रुपियाँसम्म महँगिएको छ। डाल्डा घिउको मूल्य पनि 30 रुपियाँ बढेको छ। पछिल्लो मूल्य वृद्धिलाई लिएर खुद्रा व्यापारी र उद्योगी बीच आरोप प्रत्यारोप शुरू भएको छ। खुद्रा व्यापारीले उद्योगी तथा आयातकर्ताले मूल्य बढाएको आरोप लगाएका छन् भने उद्योगीले अन्तर्राष्ट्रिय बजार र डलरको मूल्यका कारण लागत बढेको दावी गरेका छन्। नेपाल वनस्पति घिउ तेल उत्पादक संघका अध्यक्ष विकास दुगडले बजारमा तेलको मूल्य नबढाइएको दावी गर्नुभयो। उहाँले कच्चा पदार्थ 100% आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय मूल्य र विनिमय दरको असर पर्ने बताउनुभयो। खुद्रा व्यापारीले भने उपभोक्ताले मूल्य वृद्धिको पहिलो असर आफूहरूमाथि देख्ने भएकाले वास्तविक कारण उद्योगी र आयातकर्ताले स्पष्ट पार्नुपर्ने बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने तेलको मूल्यबारे केही गुनासो आएको र अनुगमन भइरहेको जनाएको छ। विभागका अनुसार खुद्रा पसल भन्दा पनि उद्योग तथा आयातकर्ताबाटै नयाँ मूल्य आएको पाइएको छ। चाडपर्व नजिकै गर्दा खाने तेलको माग बढ्ने भएकाले कृत्रिम मूल्य वृद्धि रोक्न अनुगमन बढाउनु पर्ने उपभोक्ता अधिकार कर्मीले बताएका छन्। युरोपेली फुटबल महासंघले आवश्यक परे विश्वकप बहिष्कार गर्न सक्ने चेतावनी दोहोर्याएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले माफी मागे पनि निजी लगानीकर्तालाई प्रतियोगितामा हिस्सा बेच्ने योजनालाई युएफाले अस्वीकार गरेको हो। इङ्ल्याण्ड र क्रोएसियाको फुटबल संघले पनि इन्फान्टिनो प्रतिको समर्थन फिर्ता लिएका छन्। यो सँगै फिफा अध्यक्षमाथिको दबाव थप बढेको छ। इङ्ग्लिस फुटबल संघका पूर्व अध्यक्ष डेभिड बर्नस्टिनले इन्फान्टिनोको नेतृत्व अब धेरै समय टिक्न नसक्ने टिप्पणी गर्नुभएको छ।
4: And these big countries that are included there in Spain, ourselves, Germany, Italy and so on, stick together, I believe that they can reach a positive conclusion, by which I mean Infantino will go.
0: युएफाका पूर्व प्रमुख कार्यकारी अधिकृत लार्स क्रिस्टर ओल्सनले पनि इन्फान्टिनोमाथिको विश्वास पूर्ण रूपमा घुमिसकेको बताउनु भएको छ। उहाँले युएफाले लिएको अडानको समर्थन समेत गर्नु भएको छ।
5: He has to make promises which people can believe and rely on, and that is not so easy for him, of course, because his promises are not worth much.
0: यद्यपि अफ्रिकाका धेरै सदस्य फुटबल संघले भने इन्फान्टिनोलाई समर्थन गरिरहेका छन्। मलावी फुटबल संघका अध्यक्ष फ्लुटुड हायले आफूहरू इन्फान्टिनोको पक्षमा रहेको बताउनु भयो।
6: I've seen his commitment to growing football globally, particularly in developing countries. Countries like Malawi, which is economically considered one of the poorest countries in the world, is something that
7: यो PFBS पुर्खा रेडियो हो।

0: सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानबाट विस्थापित सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षा, स्वास्थ्य र आवासको अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विस्थापनका कारण बालबालिकाको पढ़ाई प्रभावित भएको भन्दै विद्यालय भर्ना, पठन पाठनको निरन्तरता र आधारभूत सेवा उपलब्ध गराउन आदेश दिएको हो। अदालतले विस्थापित बालबालिकाको पहिचान गरी विद्यालय जान नपाएका बालबालिकालाई नजिकको विद्यालयमा अनिवार्य तथा निशुल्क भर्ना गराउन भनेको छ। साथै पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, यातायात सुविधा र मनोसामाजिक परामर्श उपलब्ध गराउन पनि निर्देशन दिएको छ। आवश्यक परे आवासीय शिक्षाको व्यवस्था गर्न तथा बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि अस्थायी आवास र स्वास्थ्य सेवा सुनिश्चित गर्न पनि अदालतले भनेको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र इन्सेक बागमती प्रदेश कार्यालयका तर्फबाट दायर रिटमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकार गठनको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ। राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सरकार गठनको गणितीय खेलमा नलाग्ने निर्णय गरेको हो। संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले वर्तमान राजनैतिक परिस्थितिमा सरकारमा सहभागी हुने निर्णय गरेको जनाएको छ। यसअघि एमाले मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बागमतीमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ। बागमती सरकार बनाउन 53 सांसदको समर्थन आवश्यक छ। एमालेका 25 र नेकपाका 26 गरी 51 सांसद छन्। 12 सांसद रहेको राप्रपा बाहिरिएपछि एमाले बहुमतका लागि अन्य दलको समर्थन जुटाउनु पर्ने भएको छ। वर्षाका कारण देशका विभिन्न ठाउँका मुख्य राजमार्ग र सड़क अवरूद्ध भएका छन्। नेपाल प्रहरीले बिहान सार्वजनिक गरेको विवरण अनुसार पहिरो, सड़क कटान र बाढ़ीको जोखिमका कारण 1 दर्जन भन्दा बढ़ी सड़क खण्ड प्रभावित छन्। काभ्रे सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट नेपालथोक कटुन्जेबेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमका कारण बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी चलाउन रोक लगाइएको छ। बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने सवारी सञ्चालन हुनेछ। कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी चलाउन रोक लगाइएको छ। इलामको मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा सड़क हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा बन्द छ। त्यहाँ वैकल्पिक सड़क भने सञ्चालनमा छ। सिन्धुपाल्चोकको 0 किलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सड़क भाँचिएपछि अरणीको राजमार्गका विभिन्न ठाउँमा यातायात ठप्प छ। दोलखाको किर्नेटारमा सामाको सी खोलाले सड़क बगाएपछि लामासाङ्गु रामेछाप सड़क पनि अवरुद्ध छ। त्यहाँ खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय हुँदै वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। रसुवाको पासाङ लामो सड़क, मुगुको नागमा गमगढ़ी सड़क, बागलुङको कालीगण्डकी करिडोर, रुकुम पश्चिमको भेरी करिडोर र मुस्ताङको बेनी जुमसम सड़क पनि पहिरोका कारण बन्द छन्। म्याग्दीको बेसैरी र भिरकोटमा सड़क बगाउँदा बेनी जुमसम सड़कका 2 ठाउँमा यातायात अवरुद्ध छ। गुल्मीको मदन भण्डारी सड़क खण्डमा पनि सुक्खा पहिरो खसेपछि सवारी चल्न सकेका छैनन्। प्रहरीले वर्षायाममा पहिरो, बाढ़ी र सड़क कटानको जोखिम रहेकाले यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। सिन्धुपाल्चोकको भोटेकोसी 3 तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो खस्दा सशस्त्र प्रहरीको सीमा सुरक्षा बेसमा क्षति पुगेको छ। सशस्त्र प्रहरीका अनुसार गएराती आएको पहिरोसँगै खसेको ढुङ्गाले बेसका विभिन्न संरचनामा क्षति पुर्याएको हो। मानवीय क्षति भने भएको छैन। पहिरोका कारण ब्यारेकको झाल, भित्ता र छानामा क्षति पुगेको छ। एउटा ड्युटी पोस्ट पूर्ण रूपमा र अर्को आंशिक रूपमा क्षति भएको छ। राष्ट्रिय झण्डाको पोल, बाथरूम, जिन्सी स्टोर भवन र मुख्य गेटको सिँढीमा समेत क्षति पुगेको छ। कोशी प्रदेश प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण गर्दै ट्राफिक जाँचलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो। तीव्र गति, ओभरलोड, मादक पदार्थ तथा लागु औषध सेवन गरी सवारी चलाउनेमाथि कड़ाई गर्न आग्रह गर्नुभएको छ। नेपाल गुणस्तर परिषदको 11 बैठकले विभिन्न वस्तु तथा सेवा सम्बन्धी नयाँ गुणस्तर मापदण्ड स्वीकृत गरेको छ। बैठकले मोटो ग्यासोलिनमा प्रयोग हुने इथानोल, इलास्टोमेरिक, ब्रिज बेयरिङ तथा रबर सम्बन्धी विभिन्न मापदण्ड स्वीकृत गरेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागले ठूलो रकमको घर जग्गा कारोबार गर्ने फर्म, कम्पनी तथा संस्थालाई अनिवार्य रूपमा इजाजत पत्र लिन आग्रह गरेको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ीको घर जग्गा कारोबार गर्न चाहने संस्थाले 21 दिनभित्र अनलाइन आवेदन दिनुपर्ने जनाएको हो। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजना कार्यान्वयनको प्रगति विवरण संकलन गर्ने भएको छ। आयोगले स्थानीय तहसँग समन्वय गरी खाद्य प्रणाली सुधार क्षेत्रमा भएका प्रयास र उपलब्धिको विवरण लिन लागेको हो। भूमि व्यवस्था, सहकारी
1: सहकारी
0: भित्री कृषि सम्मका विषय समेटिएका छ।

0: नेपाली काँग्रेसका सांसद चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्यत्रै सार्न खोजिएको भन्दै संसदमा विरोध जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरमा नभए अन्यत्रै ट्रमा सेन्टर बन्ने बताएको भन्दै संसदमा उभिएर विरोध जनाउनु भएको हो। यादवले त्यसको विरोधमा जनता आन्दोलित रहेको पनि बताउनुभयो। सांसद यादवले अन्यत्र ट्रमा सेन्टर बनाउने कुरामा आपत्ति नभए पनि ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर जसरी पनि बन्नुपर्ने आफूहरूको माग रहेको बताउनुभयो। सदनमै उठेर विरोध गर्ने घोषणा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नियमापत्ति जनाउनु भएको थियो। उहाँले संसदमा शून्य समय विशेष समयको दुरूपयोग भएको भन्दै नियमापत्ति जनाउनु भएको हो। सांसद यादवले उठेर विरोध कायम राखेपछि सभामुखले संसद सचिवालयका कर्मचारीहरूसँग केही बेर छलफल गरी फेरि यादवलाई नै बोल्न समय दिनुभएको थियो। दोस्रो पटक बोल्ने समय पाएपछि ढल्केबरमा बन्ने भनिएको ट्रमा सेन्टरबारे स्वास्थ्य मन्त्री वा अर्थमन्त्रीले जवाफ दिनुपर्ने उहाँले माग राख्नुभयो। त्यसपछि सभामुख डीपी अर्यालले यसबारे भएको के हो भन्ने विषयमा खुलाउन सरकारको नाममा रूलिङ गर्नुभएको छ। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत 10 लाख रूपियाँको बम्पर उपहार विजेता घोषणा गरिएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको उपस्थितिमा आज विजेताको घोषणा गरिएको हो। शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँको सामान किनेका उपभोक्ताले 10 लाख रूपियाँको बम्पर उपहार जितेका छन्। विजेताले 25% कर कटेपछि 7,50,000 रूपियाँ पाउनेछन्। विभागका अनुसार विजेताको थप विवरण पहिचान गर्ने प्रक्रिया अगाडि बढ़ाइएको छ। गोर्खा वेलफेयर ट्रस्टले गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका 6 कोर्याङमा रहेको देउराली माध्यमिक विद्यालयको तीनवटा कक्षा कोठासहित डेस्क बेन्च बनाइदिएको छ। डेस्क बेन्चको अभावमा भूइँमा बसेर पढ्न बाध्य विद्यार्थीहरू अहिले नयाँ भवनका साथै नयाँ डेस्क बेन्चमा बसेर पढ्न पाएकामा ठूलो सुविधा पुगेको छ। बुटोलबाट छवि पाण्डे।
1: नयाँ कक्षा कोठामा बसेर पढ्ने रहर पूरा भएकोमा 11 र 12 कक्षाका विद्यार्थीहरू निकै खुसी भएका छन्। कक्षा कोठा नहुँदा भुइँमा बसेर कष्टका साथ पढेका विद्यार्थीहरू गोर्खा वेलफेयर ट्रस्टले नयाँ भवन र डेस्क बेन्च बनाइदिएपछि अहिले पढाइमा सुविस्ता भएको र यसबाट परीक्षाको नतिजामा समेत सुधार हुने भन्दै खुसी प्रकट गरेका छन्।
2: हरिकला ढकाल हजुर, गाह्रो थियो, अहिले एकदमै सोचे भन्दा पनि राम्रो भएछ। बस्न डेस्क बेन्च सबै राम्रो भयो, बस्न पनि एकदम गाह्रो हुन्थ्यो, अहिले त एकदम राम्रो भयो हजुर। अहिले राम्रोसँग बसेर पढ्न पाउँदा चाहिँ एकदम खुसी लाग्यो, सोचे भन्दा पनि राम्रो।
3: मेरो नाम अभिषेक थापा, एकदम राम्रो लाग्यो। पहिला अलि अलि बस्दा अलि अप्ठ्यारो हुन्थ्यो सर, डेस्क बेन्चहरू अलि झ्यालहरू थिएन, अहिले राम्रो छ सर, एकदम खुसी।
1: विद्यालयका प्रधानाध्यापक कविराज ढकालले तीनवटा कक्षा कोठाका साथै विद्यालयको रङ्गरोगन, पुरानो शौचालय भवनको मर्मत, नयाँ खाने पानी धारा जडानका साथै टायल लगाउने काम समेत भएको बताउँदै विद्यार्थीहरूलाई यसबाट सजिलोसँग बसेर पढ्न ठुलो राहत पुगेको बताउनुभयो।
4: तीनवटा कोठा, एउटा त्यो टोयलेट धारा पनि बनेको छ, खाने पानीको धारा, टोयलेटमा पनि अनि मरमतहरू गरियो, अनि टायल लगाउने कामहरू गरियो, लगायत त्यो कामहरू भयो, धेरै सहयोग भएको छ। के थियो भने अब यो भवन हाम्रो भूकम्पले भइरहेको अवस्था थियो, अनि कक्षा कोठा पनि अपुगेको अवस्था हो। कोठालाई धेरै सहज भएको पठन पाठनलाई हामीले अहिले 11-12 क्लास सञ्चालन गरिरहेको ती कोठामा 11-12 मेन्टेन भएको कोठाले यहाँ मगर समुदाय
1: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार नयाँ कक्षा कोठाको भवन बनाउनेदेखि रङ्गरोगन, खाने पानी धारा, डेस्क बेन्च, शौचालय मर्मत लगायतका काम सम्पन्न गर्न 28,21,000 रुपियाँ खर्च भएकोमा गोर्खा वेलफेयर ट्रस्टको 24,60,000 र बाँकी विद्यालयको तर्फबाट श्रमदान भएको थियो।
0: नयाँ आर्थिक वर्ष शुरू भएसँगै बजारमा खाने तेल र घिउको मूल्य बढेको छ। दुई सातामै तेल तथा घिउको मूल्य प्रति लिटर 5-15 रूपियाँसम्म बढेको हो।
5: खुद्रा व्यापार संघको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा खाने तेलको मूल्य प्रति लिटर 40-50 रूपियाँसम्म महँगिएको छ। डाल्डा घिउको मूल्य पनि 30 रूपियाँ बढेको छ। पछिल्लो मूल्य वृद्धिलाई लिएर खुद्रा व्यापारी र उद्योगी बीच आरोप प्रत्यारोप शुरू भएको छ। खुद्रा व्यापारीले उद्योगी तथा आयातकर्ताले मूल्य बढाएको आरोप लगाएका छन् भने उद्योगीले अन्तर्राष्ट्रिय बजार र डलरको मूल्यका कारण लागत बढेको दावी गरेका छन्। नेपाल वनस्पति घिउ तेल उत्पादक संघका अध्यक्ष विकास दुगडले बजारमा तेलको मूल्य नबढाइएको दावी गर्नुभयो। उहाँले कच्चा पदार्थ 100% आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय मूल्य र विनिमय दरको असर पर्ने बताउनुभयो। खुद्रा व्यापारीले भने उपभोक्ताले मूल्य वृद्धिको पहिलो असर आफूहरूमाथि देख्ने भएकाले वास्तविक कारण उद्योगी र आयातकर्ताले स्पष्ट पार्नुपर्ने बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने तेलको मूल्यबारे केही गुनासो आएको र अनुगमन भइरहेको जनाएको छ।
0: अहिलेसम्मका खबर नै नमस्कार।
6: बीएफबीएस गोर्खा रेडियो।

0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईले खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको चर्को आलोचना गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रसाई,
1: सम्माननीय सभामुख महोदय, म कहिले काहीँ कन्फ्युज हुन्छु, कसलाई के भनौँ, मेरै गाला मेरै चड्कन। मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन रासोपाको पालामा अन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ। सभामुख महोदय, मेरा दुईवटा प्रश्न छन्। एउटा, यो ग्यासको अभाव जुन देशैभरि छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन? अर्को, यदि कृत्रिम अभाव सृजना भएको हो भने, सरकारले भने जस्तै ग्यास वारवार्ती आएर पनि कालो बजारी भएको हो भने, ती कालो बजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ दुई तिहाईको सरकारलाई? जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला ह्यान्सम नयाँ अनुहार खोजेको होइन, नयाँ चरित्र खोजेको हो जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ।
0: नेपाली काँग्रेसको इतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ। समूहले काठमाडौँमा पत्रकार सम्मेलन गरी साउन 29 देखि 31 गतेसम्म हुने भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी गराएको हो। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाले देउवा साउन 26 गते स्वदेश फर्कने र भेलामा सहभागी हुने जानकारी दिनुभएको हो। यस्तै देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धरपकड भए त्यसको विरोध गर्ने उहाँले बताउनु भयो। जेएनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका पूर्व प्रधानमन्त्री देउबा अहिले श्रीमती आरजु राणा सहित हङकङमा हुनुहुन्छ। संस्कृति इतिहास र पहिचानलाई जोगाई राख्ने उद्देश्यले धनकुटाको 24 गाउँपालिकामा निर्माण गरिएका मगर र जनजाति संग्रहालय अहिले ओझेलमा परेका छन्। गोपाल बराइलीको रिपोर्ट।
2: 24 गाउँपालिका वडा नम्बर 2 मुडेबासमा निर्माण गरिएको मगर संग्रहालयमा मगर समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आइरहेका पुराना भाँडाकुँडा, परम्परागत वेशभूषा, बाजागाजा, काठका सामग्री, कृषि औजार तथा हात हतियारले मगर समुदायको जीवनशैली, रहनसहन र इतिहासलाई जीवन्त बनाउने 100 भन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक सामग्रीहरू संग्रह गरिएको छ। मगर समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको यो मगर संग्रहालय पर्याप्त प्रचार प्रसार, पर्यटन प्रवर्धन र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ। स्थानीय तेज बहादुर थापा मगर,
3: प्रचलन नभएका पुराना प्रयोगमा आएका सामग्रीहरू छन्, अब त्यसलाई अलिकति चाहिँ संरक्षणको चाहिँ अलिकति अभाव छ कि जस्तो लागेको छ, किनभने त्यो बाहिर त्यतिकै छ, त्यहाँ चाहिँ बढी हुस्सो लाग्ने ठाउँ हो कि, हुस्सो लागेपछि अब कुहिने मकिने सम्भावना चाहिँ बढी हो।
2: 24 गाउँपालिकाकी उपाध्यक्ष टङ्कमाया पाङमी मगरका अनुसार निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत प्राप्त 10 लाख रुपियाँबाट संग्रहालय निर्माणको काम सुरु गरिएको थियो। अहिले पालिकाबाट पनि बजेट विनियोजन भएको उहाँको भनाइ छ।
4: प्रदेशबाट जम्मा 10 लाख पैसा हालिदिनु भएको थियो, अनि त्यही जेएनजीको आन्दोलन पछाडि काटेर 7 लाखको आयो। 7 लाखले चाहिँ अब त्यहाँ अलिकति वरपर वाल उठाउने काम गरियो। यसपालि चाहिँ पालिकाबाटै अब अलिकति त्यो पैसा छुटा छ।
2: 24 गाउँपालिकाकै वडा नम्बर 7 डाँडाटोलमा रहेको जनजाति संग्रहालयको अवस्था पनि उस्तै छ। 2075 सालमा निर्माण गरिएको यस संग्रहालयमा विशेष गरी लिम्बू समुदायको संस्कार, संस्कृति र जीवनशैलीसँग सम्बन्धित सामग्री राखिएका छन्। तर सडकको पहुँच भए पनि पर्यटकको आगमन भने अपेक्षा अनुसार हुन नसकेको 24 गाउँपालिका 7 वडाध्यक्ष रुद्र चेम्जङको भनाइ छ।
5: अब सुरुमा चाहिँ भवन बनाइयो, अनि अब सामान्य उहरू ल्याएर राखिएको छ, तर त्यति व्यवस्थित चाहिँ भइसकेको छैन, बनाउने क्रम चाहिँ जारी छ।
2: त्यसो त धनकुटाको 24 गाउँपालिका प्राकृतिक सुन्दरता, जैविक विविधता र जातीय सांस्कृतिक विविधताले सम्पन्न क्षेत्र हो। यहाँ रहेको संग्रहालयलाई पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सके, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सृजना तथा सांस्कृतिक संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास स्थानीयको रहेको छ।
0: आज पनि नेप्से परिसूचक घटेको छ। नेप्से 4.05 अङ्कले घटेर 2650.09 बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा आज घटेको छ। हिजो 4.62 अर्ब रूपियाँको सेयर कारोबार भएकोमा आज यो रकम घटेर 3.77 अर्ब रूपियाँमा झरेको छ। आज 334 थितो पत्रको 1,03,13,979 कित्ता सेयर किनबेच भएको छ। आज 86 कम्पनीको सेयर मूल्य बढेको छ भने 184 घटेको छ। यस्तै 6 कम्पनी स्थिर छन्। सिन्धुपाल्चोकको भोटेको सितिन तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो खस्दा सशस्त्र प्रहरीको सीमा सुरक्षा बेसमा क्षति पुगेको छ। सशस्त्र प्रहरीका अनुसार गैराती आएको पहिरोसँगै खसेको ढुङ्गाले बेसका विभिन्न संरचनामा क्षति पुर्याएको हो।

0: समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो।

0: धनुषाको ढल्केबारमै ट्रमा सेन्टर बन्नुपर्ने माग राख्दै स्थानीयले संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरेका छन्। मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोको संयोजकत्वमा गठित ढल्केबार ट्रमा सेन्टर संरक्षण संघर्ष समितिले चरणबद्ध विरोधका कार्यक्रम अघि बढ़ाउने निर्णय गरेको हो। ढल्केबारमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक महतो
1: ढल्केबारमा हुनुपर्ने 77 सालको जुन प्रक्रियाहरूलाई अवरोध गरेर त्यसमा केही पैसा खर्च पनि भएको छ, सरकारको पैसा खर्च भएको प्रक्रिया पनि अगाडि बढिसकेको ठाउँलाई अहिले छोडेर अहिले मध्यप्रदेशको ट्रमा सेन्टर लाहानमा बन्ने छ भन्ने जुन कुरो स्वास्थ्य मन्त्रालयबाट आएको छ त्यसको विरुद्धमा हामी आज सङ्घर्ष समिति गठन गरेर हामी आन्दोलित भएका छौँ। यो समाजले अपेक्षा गरे अनुरूपको स्वास्थ्य मन्त्रालयले हामीलाई सहयोग नगरेको हुनाले हामी अब सडक सङ्घर्ष सहितको आन्दोलन वार्ता पनि र सङ्घर्ष पनि हामी दुइटै एकैचोटिको अगाडि बढाउनको निम्ति आज हामीले पत्रकार सम्मेलन आयोजना गरेका छौँ।
0: समितिले भोलि राँके जुलुस प्रदर्शन गर्ने, 24 गते पूर्व पश्चिम राजमार्गको ढल्केबारमा आधा घण्टा चक्का जाम गर्ने, 25 गते चक्का जामका अरू कार्यक्रम गर्ने लगायत निर्णय गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार सदनमा ट्रमा सेन्टर लाहानमा बन्ने जानकारी गराउनु भएको थियो। त्यसयता ढल्केबार क्षेत्रमा प्रदर्शन शुरू भएको हो। संघीय सरकारले आर्थिक वर्ष 78-79 बजेटमा मिथिला नगरपालिका 7 साविकको ढल्केबार 2 4 बिघा क्षेत्रफलको ऐलानी जग्गालाई आधार मान्दै ट्रमा सेन्टर निर्माणका लागि पहिलो पटक रकम विनियोजन गरेको थियो। नगर प्रमुख महतोले यो योजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पूरा भएर लालपूर्जा समेत बनिसकेको बताउनु भएको छ। हिजो मन्त्री मेहताले फेसबुकमा ढल्केबारमा ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजना यथावतै रहेको स्पष्टीकरण समेत दिनुभएको थियो। यसैबीच नेपाली काँग्रेसका सांसद चन्द्रमोहन यादवले धनुषाको ढल्केबारमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्यत्रै सार्न खोजेको भन्दै संसदमा विरोध जनाउनु भएको छ। सर्वोच्च अदालतले मिलन गुरूङ र श्रीमती इन्दिरा घले गुरूङलाई सम्पत्ति शुद्धिकरण कसुरमा सफाई दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको इजलासले दुवैलाई सफाई दिएको हो। यसअघि विशेष अदालतले 2074 माघ 10 गते पनि उनीहरूलाई सफाई दिएको थियो। सफाई दिने निर्णय विरूद्ध सरकार पक्ष पुनरावेदन लिएर सर्वोच्च पुगेको थियो। गुरूङ दम्पतिले अवैध रूपमा सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धिकरण गरेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। उनीहरूले 7,08,00,000 बढी रूपियाँ बिगो कायम गरी कैद सजाय सहित माग दावी गरिएको थियो। नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले पार्टीलाई एकताबद्ध गरिने बताउनु भएको छ। कोइरालाले मुलुक सामु देखिएका चुनौतीको सामना र काँग्रेसका नेता कार्यकर्तालाई एकताबद्ध गर्नु भेलाको मूल उद्देश्य रहेको बताउनु भएको छ। आज चुनदेवी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी एकता सहित भावी कार्यदिशा तय गर्न साउन 29 31 गतेसम्म भेला गर्न लागि बताउनुभयो। भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने उहाँको भनाइ छ। कोइरालाले काँग्रेस केन्द्रीय विशेष महाधिवेशनबारे मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि दिएको अनुमतिलाई स्वागत गर्नुभएको छ। साथै पुनरावलोकनबाट आफूहरूलाई न्याय मिल्ने कुरामा विश्वस्त रहेको पनि उहाँले बताउनु भएको छ। नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेमीले सर्वोच्च अदालतको पछिल्लो निर्णयले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई झन खारिने मौका दिने बताउनु भएको छ। विशेष अदालतबाट आएको गगन थापा नेतृत्वको काँग्रेसले जस्तोसुकै परीक्षा दिन तयार रहेको उहाँले बताउनुभयो। लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै आङदेमीले पार्टीमा आउने उतार चढ़ावले गन्तव्य प्रभावित नहुने बताउनुभयो। हिजो मात्रै नेपाली काँग्रेस विवादको मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको थियो। युरोपेली फुटबल महासंघले आवश्यक परे विश्वकप बहिष्कार गर्न सक्ने चेतावनी दोहोर्याएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले माफी मागे पनि निजी लगानीकर्तालाई प्रतियोगितामा हिस्सा बेच्ने योजनालाई युएफाले अस्वीकार गरेको हो। इङ्ल्याण्ड र क्रोएसियाको फुटबल संघले पनि इन्फान्टिनोको समर्थन फिर्ता लिएका छन् यो सँगै फिफा अध्यक्षमाथिको दबाव थप बढेको छ। इङ्ग्लिस फुटबल संघका पूर्व अध्यक्ष डेभिड बर्नस्टिनले इन्फान्टिनोको नेतृत्व अब धेरै समय टिक्न नसक्ने टिप्पणी गर्नुभएको छ।
2: And these big countries there, included there in Spain, ourselves, Germany, Italy, and so on, stick together.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत निरज विक्रम शाह सहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ. शाह सहित उनकी श्रीमती शुभेच्छा श्रेष्ठ र कर्णाली विकास बैंकको नेपालगंज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा पक्राउ परेका हुन्. उनीहरूलाई आज नेपालगंजबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रत्येक सिंह राठौरले जानकारी दिनुभएको छ. प्रहरीका अनुसार बैंकसँग सम्बन्धित आर्थिक अनियमितता तथा बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो. यो प्रकरणमा संलग्न अन्य केही प्रतिवादी फरार छन् भने केहीलाई यसअघि नै प्रहरीले हिरासतमा लिएको छ. ब्याङ्कबाट ठूलो रकम अनियमित रूपमा कर्जा प्रवाह गरिएको, केही कर्जामा धितोको मूल्याङ्कन र कागजातमा गम्भीर त्रुटि रहेको तथा आन्तरिक प्रक्रिया विपरीत निर्णय गरिएको आशंकामा अनुसन्धान अगाडि बढ़ाइएको छ. सरकार र मिटर ब्याज पीड़ित बीच भएको लेनदेन सम्बन्धी 9 बुँदे सहमति र मन्त्री परिषदको निर्णयप्रति असन्तुष्टि जनाउँदै मिटर ब्याजीहरूले जनकपुर धाममा प्रदर्शन गरेका छन्. पीड़ित लेनदेन संघर्ष समितिको अगुवाईमा भएको प्रदर्शनमा सहभागीहरूले आफू हित विपरीत गरिएका निर्णय तत्काल खारेज गर्न माग गरेका छन्. सरकारले एकतर्फी रूपमा गरेको सहमति र मन्त्री परिषदको निर्णय फिर्ता लिनुपर्ने उनीहरूको अडान छ. साहु महाजनहरूले जनकपुर धाम नगरको परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि पुगेर प्रदर्शन गरेका हुन्. पीड़ित लेनदेन संघर्ष समिति मधेसका अध्यक्ष विजय यादवले सरकारले आफूहरूको मागलाई बेवास्ता गरे कड़ा आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ. माग पूरा नभए आउँदो भदौ 1 गतेदेखि काठमाडौँ आएर सिंहदरबार घेर्ने र माइतीघरमा धरना दिने कार्यक्रम तय गरिएको छ. यसैबीच म्यान पावर व्यवसायीहरूले आजदेखि वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गरेका छन्. विभिन्न 15 बुँदे माग राख्दै म्यान पावर व्यवसायीले वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गरेका हुन्. वैदेशिक रोजगार क्षेत्रका विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारमा श्रमिक पठाउने काम बन्द गर्ने घोषणा गरेको हो. संघले आज पत्रकार सम्मेलन आयोजना गर्दै मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहे पनि नीतिगत जटिलता, अव्यवहारिक अवस्था र समय सापेक्ष सुधार नहुँदा यो क्षेत्रका समस्या समाधान हुन नसकेको गुनासो गरेको छ. पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले अब 1 महिना रूपन्देहीको रोहिणीमा बसेर मन्त्रालय चलाउने घोषणा गर्नुभएको छ. आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने रूपन्देहीको रोहिणी गाउँपालिकामा आज गाउँ ब्लक जग्गामा पर्ने 273 जनालाई लाल पूर्जा वितरण गर्दै 1 महिना रोहिणीमै बसेर मन्त्रालयको काम गर्ने र त्यसका लागि कार्यालयको खोजी भइरहेको बताउनु भएको हो. स्थानीयको गुनासो सुन्ने पूर्वाधार विकासका काम अघि बढ़ाउने गरी असोज महिनाभर रोहिणीमै बसेर मन्त्रालयको काम गर्ने उहाँको भनाइ छ. सुन्दा हदसम्म लाग्न सक्छ पहाड़मा पनि बगर खेती. सुदूरपश्चिमको डोटीमा बाँझो बगर अहिले आमदानीको आधार बनेको छ. पुरूष रोजगारीका लागि बाहिरिएपछि महिलाहरू समूह बनाएर बगर खेतीमा जुटेका छन्. स्थानीय सरकारले पनि साथ दिएको छ. नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट.
4: डोटीको जुराइल गाउँपालिकाका नदी तथा खोला किनारका बगरहरू हिजो आज हरियालीले ढाकिएको छ. पहिले प्रयोगविहीन हुने बगरमा अहिले तरबुजा र बदाम लहराइरहेका छन्. समूहमा आबद्ध भएर महिलाहरूले सामूहिक खेती गरेपछि बगर आमदानीको स्रोत बन्न थालेको हो. बगर खेती उपभोक्ता समूहकी अध्यक्ष अनिता बोहरा.
5: पोहोर साल पनि फल्या, पोहोर साल यसो भयो, सबले आफ्नो आफ्नो मनमानले बेच्ने गरे ऊ गरे, त्यति थाहा भएन हामीलाई. अब खाने बेला पनि सदस्यहरूले पनि हामीले जति मन जति बेला लाग्यो लगेर खाए. अहिले चाहिँ समूहको सदस्यले पनि हामीले त्यसरी खाएको छैनौँ. जसले लग्यो तौल्ने, त्यहाँ पैसा दिने, बुझाउने अनि खाने गरेका छौँ. यसपालि अलिकता पैसा पनि हामीले यो आफूले समूहले पनि पहिला किनेर खाऊ अनि अरूलाई पनि बेचौँ भनेर गाउँमा त्यसरी बिक्री गरेका छौँ.
4: कृषिलाई आय आर्जनसँग जोड्न स्थानीय सरकारले पनि बगर खेती कार्यक्रमलाई प्राथमिकतामा राखेको छ. बिउ प्राविधिक सहयोग मात्र होइन, जग्गा नै लिजमा लिएर किसानलाई बगर खेतीमा प्रोत्साहन गरिरहेको छ. जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा.
6: 42 रोपनी जग्गा हामीले लिजमा लिएका छौँ गाउँपालिकाले. त्यहाँ एउटा कृषि समूहलाई जिम्मा दिएका छौँ र त्यो चाहिने बगर खेती हुन्छ भन्ने मलाई विश्वास थियो. र अघिल्लो पटक पनि हामीले चाहिने लगायौँ, यो पटक पनि लाछौँ, राम्रै भएको छ भन्ने कुरा छ. पहाड़कामा पनि नदी किनारका जग्गाहरू अत्यधिकै खेर गइरहेका छन्. त्यस्तो ठाउँमा बगर खेती गरेर या किसानहरूको आयार्जनमा वृद्धि हुन्छ कि भन्ने सोचले चाहिँ यो काम गरियो।
4: डोटीको जोराइल गाउँपालिकाले देखाएको यो उदाहरणले पहाडका बाजा बगर पनि उचित योजना, स्थानीय सरकारको सहयोग र किसानको मेहनत भए आमदानीको गतिलो आधार बन्छन् भन्ने सन्देश समेत दिएको छ।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बजारमा ग्यास वितरण केही दिनमा सहज हुने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादव
4: हाल देशभरि 58 एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्। कुल भण्डारण क्षमता 10,166 मेट्रिक टन र दैनिकी फिलिङ क्षमता करिब 1,75,00,000 ग्यास सिलिन्डर बजारीकरण भएको छ। आर्थिक वर्ष 2081-82 5,54,612 मेट्रिक टन र आर्थिक वर्ष 2082-83 जम्मा 5,20,525 मेट्रिक टन मात्र ग्यास आयात भएको छ। साथै मिति 2083-4-20 विभिन्न उद्योगबाट 37,100 थान तथा मिति 2083-4-21 40,954 सिलिन्डर बजारीकरण भएको अवस्था छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पछिल्लो समयमा 45 भन्दा बढी ग्यास डिपोको अनुगमन गरेको छ। गुनासो आएको उपत्यकाका बाहिरका जिल्लामा प्रशासन कार्यालयहरू एवं नेपाल आयल निगमको प्रादेशिक कार्यालयहरू मार्फत समन्वय भइरहेको छ। मैले उल्लेख गरेको यी तथ्यले केही दिनमा हालको असहज अवस्था सुधार आउने संकेतहरू प्राप्त भएको छ।
3: अहिले काठमाडौँ सहित मुलुकका विभिन्न जिल्लामा ग्यासको अभाव देखिएको छ। ग्यास अभावको विषयमा सांसदहरूले सरकारको आलोचना गर्दै प्रश्न गरेका थिए। मन्त्री कुमारीले ग्यास वितरण सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको र काम भइरहेको बताउनु भएको छ। उहाँले माग बढेकाले 3 महिनाका लागि भारतबाट ग्यास आयातको कोटा थप्न कूटनीतिक पहल भइरहेको पनि स्पष्ट पार्नुभयो।
4: हाल एलपी ग्यास माग अत्यधिक वृद्धि भएकोले हाल देशभरि 58 एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्। हाल एलपी ग्यास माग अत्यधिक वृद्धि भएकोले वितरणमा देखिएका समस्या समाधानको लागि भारत सरकारलाई एलपी ग्यास आयातको कोटा 3 महिनाको लागि 49,500 मेट्रिक टनबाट 60,000 मेट्रिक टन पुर्याइदिन सहजीकरणको लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गरी पठाइएको छ।
3: नेपाली काँग्रेसका सभापति गगन थापाले आफ्नो नेतृत्वमा भएको पार्टीको विशेष महाधिवेशन विधान सम्मत भएको दोहोर्याउनु भएको छ। अदालत समक्ष विशेष महाधिवेशनको वैधानिकता फेरि पुष्टि गर्न आफू तयार रहेको उहाँको भनाइ छ। आज पार्टी निकट आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै थापाले आउँदो 24 गते बस्ने पार्टी केन्द्रीय समिति बैठकमा अदालतको आदेशबारे राम्रोसँग छलफल गरी धारणा बनाउने बताउनुभयो। अदालतको प्रक्रियामा सहभागी हुने र प्रतिरक्षा गर्ने उहाँको भनाइ छ। नयाँ आर्थिक वर्ष शुरू भएसँगै बजारमा खाने तेल र घिउको मूल्य बढेको छ। 2 सातामै तेल तथा घिउको मूल्य प्रति लिटर 5-15 रुपियाँसम्म बढेको हो।
5: खुद्रा व्यापार संघको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा खाने तेलको मूल्य प्रति लिटर 40-50 रुपियाँसम्म महँगिएको छ। डालडा घिउको मूल्य पनि 30 रुपियाँ बढेको छ। पछिल्लो मूल्य वृद्धिलाई लिएर खुद्रा व्यापारी र उद्योगी बीच आरोप प्रत्यारोप शुरू भएको छ। खुद्रा व्यापारीले उद्योगी तथा आयातकर्ताले मूल्य बढाएको आरोप लगाएका छन् भने उद्योगीले अन्तर्राष्ट्रिय बजार र डलरको मूल्यका कारण लागत बढेको दावी गरेका छन्। नेपाल वनस्पति घिउ तेल उत्पादक संघका अध्यक्ष विकास दुवडले बजारमा तेलको मूल्य नबढाइएको दावी गर्नु उहाँले कच्चा पदार्थ 100% आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय मूल्य र विनिमय दरको असर पर्ने बताउनुभयो। खुद्रा व्यापारीले भने उपभोक्ताले मूल्य वृद्धिको पहिलो असर आफूहरूमाथि देख्ने भएकाले वास्तविक कारण उद्योगी र आयातकर्ताले स्पष्ट पार्नुपर्ने बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने तेलको मूल्यबारे केही गुनासो आएको र अनुगमन भइरहेको जनाएको छ। विभागका अनुसार खुद्रा पसल भन्दा पनि उद्योग तथा आयातकर्ताबाटै नयाँ मूल्य आएको पाइएको छ। चाडपर्व नजिकिँदै गर्दा खाने तेलको माग बढ्ने भएकाले कृत्रिम मूल्य वृद्धि रोक्न अनुगमन बढाउनु पर्ने उपभोक्ता अधिकार कर्मीले बताएका छन्।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले दार्चुलाको लिपुलेख भएर भारत र चीनले व्यापारिक नाका खोलेर व्यापार गरिरहेको विषयमा सरकार बोल्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा सांसद राईले नेपाली भूमि भएर भारत र चीनले व्यापार गरिरहेको विषयमा सरकार अहिलेसम्म नबोलेको भन्दै असन्तुष्टि जनाउनु भएको हो। सरकारले यो विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने उहाँको माग छ। अध्यक्ष राईले संसदमा उठेका कुरा सरकारले गम्भीर भएर सुन्नुपर्ने बताउनुभयो। कर्णाली विकास ब्याङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नीरज विक्रम शाह सहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ। शाह सहित उनकी श्रीमती सुभिक्षा श्रेष्ठ र कर्णाली विकास ब्याङ्कको नेपालगंज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा पक्राउ परेका हुन्। उनीहरूलाई आज नेपालगंजबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रतीक सिंह राठौरले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बजारमा ग्यास वितरण केही दिनमा सहज हुने बताउनु भएको छ. प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री यादव,
4: हाल देशभरि 58 एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्. कुल भण्डारण क्षमता 10,166 मेट्रिक टन र दैनिकी फिलिङ क्षमता करिब 1,75,00,000 ग्यास सिलिण्डर बजारीकरण भएको छ. आर्थिक वर्ष 2081-82 5,54,612 मेट्रिक टन र आर्थिक वर्ष 2082-83 जम्मा 5,20,525 मेट्रिक टन मात्र ग्यास आयात भएको छ. मिति 2083-84 विभिन्न उद्योगबाट 37,100 थान तथा मिति 2083-84 40,954 सिलिन्डर बजारीकरण भएको अवस्था छ. यी तथ्यले केही दिनमा हालको असहज अवस्था सुधार आउने संकेतहरू प्राप्त भएको छ.
3: अहिले काठमाडौँ सहित मुलुकका विभिन्न जिल्लामा देखिएको ग्यास अभावको विषयमा सांसदहरूले सरकारको आलोचना गर्दै प्रश्न सोधेका थिए. मन्त्री यादवले माग बढेकाले 3 महिनाका लागि भारतबाट ग्यास आयातको कोटा थप्न कूटनीतिक माध्यमबाट पहल भइरहेको पनि स्पष्ट पार्नु भएको छ. नेपाली काँग्रेसका सभापति गगन थापाले अदालत समक्ष आफ्नो नेतृत्वमा भएको पार्टीको विशेष महाधिवेशनको वैधानिकता फेरि पुष्टि गर्न तयार रहेको बताउनु भएको छ. पार्टी निकट आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै सभापति थापा,
5: हामीले विशेष महाधिवेशन गर्यौं, विशेष महाधिवेशन आवश्यक पनि थियो, विशेष महाधिवेशन गर्न पाउने हाम्रो अधिकार पनि थियो. विशेष महाधिवेशनको वैधानिकता विशेष महाधिवेशनको हलबाट हामीले पुष्टि गरिसक्यौँ. विशेष महाधिवेशनको वैधानिकता निर्वाचन आयोगले पुष्टि गरिसक्यो. विशेष महाधिवेशनको वैधानिकता सम्मानित अदालतको सर्वोच्चको डिभिजन बेन्चले पुष्टि गरिसक्यो. फेरि यसको पुष्टि गर्नुपर्छ भनेर सम्मानित अदालतले बोलेको सन्दर्भमा यसलाई फेरि एकपटक नेपाली काङ्ग्रेसको विधान बमोजिम भएको विशेष महाधिवेशन वैधानिक थियो, ठिक थियो भनेर पुष्टि गर्नका निम्ति हामीले फेरि एकपटक अर्को अवसर प्राप्त गरेका छौँ भन्ने ढङ्गबाट मैले यसलाई लिएको छु. अदालतको प्रक्रियामा सहभागी हुने हाम्रो कर्तव्य हो, हामीहरू सहभागी हुन्छौँ र बडो शानका साथमा हामीले गरेको वैधानिक कामको हामीहरू प्रतिरक्षा गर्छौँ, त्यसको डिफेन्ड गर्छौँ.
3: नेपाली काँग्रेसको आधिकारिकता विषयमा सर्वोच्चले यसअघि दिएको निर्णय पुनरावलोकन गर्ने ढोका खोलिदिएपछि आन्तरिक विवाद थप पेचिलो बनेको छ. यो विषयको कानूनी पाटोबारे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,
6: अब यो पुनरावलोकन पनि एउटा न्याय प्रशासन एनडीए गरेको व्यवस्था हो. त्यसमा के गरेको छ भने सर्वोच्च अदालतले आफूले गरेको फैसला पुनरावलोकन गर्न सक्छ, तर त्यो चाहिँ एउटा रेयर अफ द रेयरेस्ट सिचुएसनमा मात्रै गर्छ. एकदमै न्यून स्थितिमा एउटा चाहिँ एक्सेप्सनल सिचुएसनमा अपवादको व्यवस्था हो. अब अहिले नेपाली कङ्ग्रेसको सम्बन्धमा सर्वोच्च अदालतले एउटा रुलिङ गरिसकेको थियो. पुरानो रुलिङमा अब उच्च अदालतले निर्वाचन आयोगले गरेको जुन रुलिङ थियो त्यसलाई चाहिँ सदर गरिसकेको थियो. त्यसलाई अहिले फेरि सर्वोच्च अदालतले पुनः सुनवाई गर्ने भनेको छ. अब अहिले चाहिँ सर्वोच्च अदालतले यो केसलाई ओपन गरेको छ, पुनः सुनवाई हुन्छ. पुनः सुनवाई हुँदाखेरि अब के निर्णय गर्छ, के फैसला गर्छ, त्यो अहिले हामीले भन्न सक्ने कुरा हुँदैन. त्यो त्यही बेला नै थाहा हुन्छ. र सर्वोच्च अदालतले दुइटै कुरा गर्न सक्छ, उठाउनु पनि सक्छ या त्यसैलाई पुरानै फैसलाले सदर पनि गर्न सक्छ. पुनरावलोकनको निष्ठा दिँदैमा उल्टिन्छ भन्ने पनि छैन, उल्टिँदैन भन्ने पनि छैन. यो एउटा न्यायिक प्रक्रिया हो, तर यो चाहिँ एउटा न्याय प्रशासन ऐनको यो एउटा अपवादको व्यवस्था हो, यो चाहिँ रुल होइन.
7: यसलाई यसरी हेर्न मिल्छ मिल्दैन त्रिपाठीजी, यो निस्सा जुन दियो सर्वोच्च अदालतले पुनरावलोकनका लागि भनेर, योबाट इतर पक्ष हौसिने र संस्थापन पक्ष खिस्रिक्क हुनुपर्ने अवस्था चाहिँ हो कि होइन?
6: अब एउटा यस्तो छ, अब कमसे कम चाहिँ के छ भने इतर पक्षको करिब करिब बाटो बन्दको अवस्था थियो. अहिले उहाँहरूमा अलिकति आशा चाहिँ पलाएको छ, किनभने सर्वोच्च अदालतको 3 जजेस बेन्चले, किनभने 3 जना न्यायाधीशले अब निर्णय त उनीहरूले जे पनि गर्न सक्छ, उठाउनु पनि सक्छ. त्यस कारण उनीहरूले अलिअलि प्रसन्नता हुनु चाहिँ स्वाभाविक हो. तर अब यो यही नै हुन्छ भनेर धेरै हौसनी पनि जरुरी छैन र अहिलेको संस्थापन पक्ष त्यसबाट धेरै निराश हुनुपर्ने स्थिति पनि छैन किनभने निस्ता दिँदैमा चाहिँ मुद्दा उल्टिहाल्यो भन्ने कुरा चाहिँ होइन अब तर चाहिँ के छ भने अब एउटा चाहिँ रिस्टमा भयो तर एउटा कुरा के छ भने अब जति नै पुनरावलोकनको निस्ता दिए पनि आखिर केही स्थापित चाहिँ कानुन पद्धति मान्यताको आधारमा न अदालतले निर्णय गर्छ पुरानो पनि एउटा के छ भने मुटेर मान्यताको आधारमा गरेको थियो विधि शास्त्रलाई पुरै छोडेर त निर्णय गर्दैन त्यस कारण के छ भने विधि मान्यताको आधारमा जुडिसियल एउटा सिद्धान्तको आधारमै नै गर्ला त्यस कारण चाहिँ के छ भने अहिले कोही निराश पनि हुनु पर्दैन कोही चाहिँ धेरै हौसिनु पनि पर्दैन मेरो विचार
3: नेपाली काङ्ग्रेसको इतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ समूहले काठमाडौँमा पत्रकार सम्मेलन गरी साउन 29 31 गतेसम्म हुने भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी गराएको हो राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाले देउवा साउन 26 गते स्वदेश आउने र भेलामा सहभागी हुने जानकारी दिनुभएको हो सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्या उठाउँदै संसदमा सरकारको खोजी गरेका छन् खाना पकाउने ग्यासको अभाव रासायनिक मलको संकट विपन्न नागरिकको दाह संस्कार खर्च किसानलाई बाँदरले दिएको दुःखदेखि बोन म्यारो क्यान्सरको उपचारसम्मका विषय उठाउँदै उनीहरूले सरकारलाई नागरिकको दुःखमा देखिन आग्रह गरेका हुन् बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाई
2: मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन रासोपाको पालामा ओन्ली ओन्ली भनेर आफैले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ सभामुख महोदय मेरा दुईटा प्रश्न छन् एउटा यो ग्यासको अभाव जुन देशैभरि छ मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन अर्को यदि कृत्रिम अभाव सृजना भएको हो भने सरकारले भने जस्तै ग्यास वारवार्ती आएर पनि कालो बजारी भएको हो भने ती कालो बजारी गर्नेहरूलाई कानूनको कटघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ दुई तिहाईको सरकारलाई
3: बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ठिका सौरोलाले विपन्न नागरिकको दाह संस्कार खर्चको विषय उठाउनु भएको छ
8: एउटा नागरिकले बाँचुन्जेल जीवनभर अनेक शीर्षकमा राज्यलाई कर तिरिरहेको हुन्छ कम्तीमा उसको मृत्यु हुँदै गर्दा उसको अन्तिम संस्कारलाई सम्मानजनक र सहज बनाउने जिम्मेवारी राज्यको हुनुपर्छ त्यसैले सभामुख महोदय यो देशको गरिब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा एउटा शरीर ओगट्ने स्थान र एक काँटी सलाई राज्यले निशुल्क रूपमा त्यो गरिब र विपन्न वर्गको नागरिकलाई उपलब्ध गराउनु पर्छ भन्ने मेरो धारणा छ राज्यले कर मात्र लिने होइन सभामुख महोदय
3: सांसद पारस मणिगेलालले रासायनिक मलको अभावको विषय उठाउनु भएको छ रासोपाका सांसद बदन कुमार भण्डारीले काभ्रेको मण्डन देउपुरका 68 वर्षीय केदारनाथ पराजुली र 67 वर्षीय तिलकुमारी बेपत्ता भएको विषय उठाउनु भएको छ
9: विधा बामा बेपत्ता हुनुभयो तर यो सरकार बेपत्ता नहोस् बोनम्यारो क्यान्सर रोग अत्यन्तै जटिल हुँदै गएको र नेपालमा बोनम्यारो क्यान्सर सम्बन्धी उपचार सरकारी अस्पतालमा सिभिल अस्पतालमा मात्रै हुने क्यान्सर अस्पताल भक्तपुरमा पनि नहुने र शिक्षण अस्पताल महाराजगञ्जमा गरिने भनिएको तापनि अझसम्म उक्त सेवा सुरुवात नभएको केही गरी बोनम्यारो क्यान्सरबाट कोही पीडित भयो भने भारतमा गएर उपचार गर्ने परिस्थिति सिर्जना भएको छ र बोनम्यारो क्यान्सरका विशेषज्ञ डाक्टर पनि पाँच सातजना मात्रै रहेको र बिरामी कति भन्ने कुरा यकिन पनि छैन यो दर्दनाक अवस्थालाई नेपाल सरकारले स्वास्थ्य मन्त्रालयले विशेष ध्यान दियोस्
3: सर्वोच्च अदालतले मिलन गुरुङ र श्रीमती इन्दिरा घले गुरुङलाई सम्पत्ति शुद्धिकरण कसुरमा सफाई दिएको छ सर्वोच्च अदालतका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको इजलासले दुवैलाई सफाई दिएको हो यसअघि विशेष अदालतले 2074 माघ 10 गते पनि उनीहरूलाई सफाई दिएको थियो सफाई दिने निर्णय विरूद्ध सरकार पक्ष पुनरावेदन लिएर सर्वोच्च गएको थियो गुरूङ दम्पतिले अवैध रूपमा सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धिकरण गरेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो धनुषाको ढल्केबरमै ट्रमा सेन्टर बन्नुपर्ने माग राख्दै स्थानीयले संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरेका छन् मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोको संयोजकत्वमा गठित ढल्केबर ट्रमा सेन्टर संरक्षण संघर्ष समितिले विरोधका कार्यक्रम गर्ने घोषणा गरेको हो अब खबर फटाफट
7: उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड दुईको घमी खोलामा निर्माण शुरू भएको 7.5 वर्षपछि पक्की मोटरेबल पुल सञ्चालनमा आएपछि कोराला यात्रा सहज 100 वर्ष पुरानो बागलुङको गलकोट दरबारमा पर्यटकको आकर्षण बढ्दै वर्ष दिनमै 20,000 बढी आन्तरिक पर्यटक गलकोट दरबार पुगे जनकपुर धाममा मधु श्रावणीको रौनक, नवविवाहितामा उत्साह। गएको सोमबार साउन कृष्ण पञ्चमीदेखि शुरू भएको मधु श्रावणी तृतीयासम्मको 13 दिनसम्म मनाइँदै हुम्लामा कोदो खेतीप्रति किसानको आकर्षण बढ्दै 1062 हेक्टरमा कोदो खेती हुँदा 1125 टन उत्पादन हुने अपेक्षा, कोदोको मूल्य किलोको 105 रुपियाँ निर्धारण। मुलुकभर 8 वटा सुरुङ मार्ग बन्दै 23 वटा सुरुङ मार्ग अध्ययनको क्रममा प्रस्तावित सुरुङ मार्गको अध्ययनका लागि यो वर्ष 67 करोड 1 लाख बजेट।
3: हस्त अहिलेसम्मका खबर यति नै, नमस्कार।
10: यो PFBS गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा नीतिगत सुधार सहितका माग राख्दै वैदेशिक रोजगार व्यवसायीहरूद्वारा विदेशमा कामदार पठाउन बन्द गरिएको घोषणा,
1: मन्त्री स्तरीय निर्णयबाट ल्याउन सकिने कुरा छ त्यसलाई जबसम्म सम्बोधन गर्दैन तबसम्म हामी श्रमिक पठाउन सक्दैनौ।
0: यो समस्या समाधानका लागि सरकार अब कसरी अघि बढ्छ?
2: अल्पकालीन दीर्घकालीन अब चाहिँ तुरन्त के गर्न सकिन्छ त्यसमा मन्त्रालय खुला छ छलफलको लागि।
0: श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता र अन्तर्राष्ट्रिय प्रसङ्गमा थाइल्यान्डमा एक विद्यार्थीद्वारा आफ्नै विद्यालयका शिक्षकहरू सहित 7 जनाको गोली हानी हत्या। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। थाइल्यान्डको प्रहरीले उत्तरी ब्याङ्कक बाहिरको एउटा भेगमा एकजना विद्यार्थीले आफ्नै विद्यालयका शिक्षकहरू सहित कम्तीमा 7 जनाको हत्या गरेको जनाएको छ। यसअघि ती विद्यार्थीले आफ्ना हजुरबुवा हजुरआमाको पनि ज्यान लिएका थिए। 14 वर्षीय ती विद्यार्थीले त्यसपछि आफैलाई गोली हानेको प्रहरीले जनाएको छ। घटनामा 30 भन्दा बढी मानिस घाइते भएका छन् भने 9 जनाको अवस्था गम्भीर रहेको छ। घटनास्थलमा पुगेका बीबीसीका जोनाथन हेड भन्छन्, केही विद्यार्थीहरूले दिएको यो निकै हृदय विदारक विवरण थियो जसमा उनीहरूले ती विद्यार्थी एउटा पछि अर्को कक्षा कोठा गोली चलाउँदै जाँदै गर्दा उनीहरूले टाउको लुकाएर आफूहरू डेस्क मुनि बसेको बताएका छन्। बीबीसीका जोनाथन हेडको भनाई। अफ्रिकाको रोग नियन्त्रण केन्द्र CDCले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रण गर्न समुदायहरूले अझ ठूलो भूमिका खेल्नुपर्ने बताएको छ। यसका प्रमुख डाक्टर याँ केसयेले बीबीसीसँग कुरा गर्दै गाउँका अगुवाहरूलाई संलग्न गराउँदा गलत सूचना रोक्न, संक्रमित व्यक्तिको छिटो पहिचान गर्न र सुरक्षित रूपमा मृतकहरूको अन्तिम संस्कार गर्न सहयोग पुग्ने बताए। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पुष्टि भएका इबोला संक्रमितको संख्या 4,000 नाघेको र करिब 1,800 जनाको मृत्यु भइसकेको अवस्थामा उनको यो भनाइ आएको हो। साउदी अरेबिया, टर्की र पाकिस्तानले आफ्नो सामूहिक सुरक्षालाई बलियो बनाउन संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरेबियाको मक्का सहरमा साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रिजेप तैयिप एर्दोवान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतामा यी तीन मध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइने उल्लेख छ। विश्व फुटबल अहिले फिफा अध्यक्ष जानी इन्फान्टिनोको पक्ष र विपक्षमा रहेका विभिन्न समूहहरूबीच छन विभाजित हुँदै गएको छ। नर्वेको फुटबल संघले फिफा प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने योजना रद्द गरेको भन्दै उनको राजीनामा माग गरेको छ। संघले इन्फान्टिनोका लागि अब फिर्ता हुने कुनै बाटो नरहेको बताएको छ। तर अर्जेन्टिना र मेक्सिकोका फुटबल संघहरू उनको समर्थनमा उभिने पछिल्ला देशहरू हुन्। युरोपेली फुटबलको नियामक निकाय UEFAले फिफा बोर्डले इन्फान्टिनोलाई पुनः समर्थन गर्नुले आफ्नो धारणा परिवर्तन नगर्ने बताइसकेको छ। र पाकिस्तान प्रशासित कश्मीरको निर्वाचन आयोगले सुरक्षा चिन्ताका कारण यी क्षेत्रका 2 जिल्लाका केही भागमा हुने मतदान स्थगित गरिएको जनाएको छ। क्षेत्रीय निर्वाचनको तेस्रो चरण आगामी सोमबारका लागि तय गरिएको छ। स्थानीय प्रतिनिधित्व बढाउनु पर्ने मागबाट उत्पन्न अशान्तिपछि यो स्थगन गरिएको हो। पछिल्ला 2 महिनामा पाकिस्तानी सुरक्षा बल र प्रदर्शनकारी बीच भएका झडपमा कैयौं मानिसको मृत्यु भएको छ। यसअघि सम्पन्न निर्वाचनका पहिलो 2 चरण पनि धाँधली र हिंसाका आरोपहरूले प्रभावित भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। वैदेशिक रोजगारमा नीतिगत सुधार, वैज्ञानिक सेवा शुल्क निर्धारण लगायत माग अगाडि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय सङ्घले विदेशमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। आफूहरूका माग सम्बोधन नगरिएसम्म वैदेशिक रोजगारमा श्रमिक नपठाउने सङ्घका अध्यक्षले बीबीसीलाई बताए। वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा हेर्न नहुने भन्दै सरकारले संवाद मार्फत तत्काल समस्याको हल खोज्नुपर्ने एकजना श्रम विज्ञले बताएकी छन्। सुनौ एक रिपोर्ट। वैदेशिक रोजगार व्यवसाय सङ्घले काठमाडौँमा आज एउटा पत्रकार सम्मेलन गरी आफ्ना 15 बुधे माग सार्वजनिक गरेको हो। इजाजत पत्र प्राप्त संस्थाहरूमाथि गरिएका कारवाही फिर्ता लिनुपर्ने, नयाँ श्रम गन्तव्यको माग पत्र प्रमाणीकरण सहजीकरण गर्नुपर्ने लगायतका माग सङ्घले अगाडि सारेको छ। ऐन संशोधनमा लाग्ने कानुनी प्रक्रियालाई कुर्न सक्ने भए पनि त्यसबाहेकका काम तत्काल गरिनुपर्ने उल्लेख गर्दै सङ्घका अध्यक्ष डिक बहादुर खत्रीले बिबिसीसँग भने,
1: क्याबिनेटबाट चाहिँ पास गरेर लिएर आउने विषय विलम्ब नगरिकन सरकारले ल्याउनु पर्छ भन्ने पहिलो शर्त, र दोस्रो शर्त चाहिँ वैदेशिक बजारमा जाने श्रमिकले कृत्रिम अभाव खडा गरेर कार्टेलिङ गरेको चाहिँ जुन हवाई भाडा दर छ, यो हवाई भाडा दरलाई चाहिँ अविलम्ब न्यूनीकरण गर्ने, र श्रमिकमाथि लगाउँदै आएको श्रमिकले समेत यात्रा गर्दा प्रति यात्रु लगाउँदै आएको 13% भ्याट श्रमिकका लागि छुट गरिनु पर्यो सरकारले। यी चाहिँ सरकारले चाह्यो भने अविलम्ब गर्न सक्छ।
0: सङ्घले सरकार समक्ष राखेका अन्य मागमा मागपत्र प्रमाणीकरण, पूर्व तथा अन्तिम श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लग्नुपर्ने, वैदेशिक रोजगार सम्बन्धी उजुरी बिगो दाबी र फरफारक न्यायचित हुनुपर्ने रहेका छन्। त्यसै गरी वैदेशिक रोजगार ऐनमा व्यवस्था भए अनुरूप 5,000 जनाभन्दा बढी नेपाली भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलरको व्यवस्था गरिनुपर्ने लगायत माग सङ्घले राखेको छ। यी मागहरू सम्बोधन नभए व्यवसायीहरूले के गर्छन् भनी जिज्ञासामा सङ्घका अध्यक्ष खत्रीले भने,
1: हामीले उठान गरेका विषय वैदेशिक रोजगार व्यवसाय लक्षित मात्रै छैनन्, समग्र रूपमा श्रमिक लक्षित छन्। त्यसो भएको हुनाले सरकारले जुन दिनसम्म यी दुई तिनवटा विषय ऐन संशोधन नगरिकन मन्त्री स्तरीय निर्णयबाट ल्याउन सकिने कुरा छ, त्यसलाई जबसम्म सम्बोधन गर्दैन तबसम्म हामी श्रमिक पठाउन सक्दैनौँ।
0: सरकार र वैदेशिक रोजगार व्यवसायहरू बीच लामो समयदेखि भइरहेको रस्ताकसीका कारण अहिलेको अवस्था सिर्जना भएको श्रम विज्ञ मीना पौडेलले आरोप लगाइन्। सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा व्यवहार गर्न नहुने उनको सुझाव छ। हाल उत्पन्न समस्याको समाधान बारे श्रम विज्ञ पौडेलले भनिन्,
4: तत्कालै मन्त्रालयको सम्बन्धित निकाय विभागकोले हेर्ने वैदेशिक रोजगार विभाग मन्त्री को बसेर के हो त समस्या, अब उनीहरूका गुनासा पनि सुन्नु पर्यो, उनीहरूका गल्ती कमजोरी औँल्याएर संयुक्त रूपमा सम्बोधन गरेर जानु पर्यो। वैदेशिक रोजगार व्यवसायले पनि जे मन लाग्छ त्यो गर्छु भन्नु पाइएन, सरकारले पनि कानुनी दायराभित्र बसेर उहाँहरूलाई व्यवसाय गर्न छुट दिनु पर्यो, अब संवाद बाहेक अर्को विकल्प छैन।
0: रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाहले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउँदै आएको भए पनि खास गरी आप्रवासी कामदारका चासोलाई राज्यले यथोचित सम्बोधन गर्न नसकेको विज्ञहरूको तर्क रहिआएको छ। यसै सन्दर्भमा हामीले युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेलाई, व्यवसायीहरूले विदेशमा श्रमिक नपठाउने घोषणा गरेका छन्, अब तपाईँहरू के गर्नुहुन्छ भनेर सोधेका छौँ।
2: केही त्यस्तो उहाँहरूका समस्या छन् अथवा उहाँहरूका कन्सर्न छन्, व्यवसायिक कन्सर्नहरू भने त अब हाम्रो मन्त्रालय त सदैव अब छलफल गर्ने, उहाँहरूसित संवाद गरेर के हो उहाँहरूको कन्सर्न, त्यसमा चाहिँ छल हामी त छलफल गर्ने तयार छौँ। व्यवसाय बन्द गरेर त्यसरी जानु समस्याको समाधान होइन, होइन, किनभने त्यसरी व्यवसाय बन्द गर्ने आन्दोलन गर्न आवश्यकतै छैन। सरकारले, मन्त्रालयले, विभागले हामीले उहाँहरूको कुराहरू नसुनेको भए, त्यो कुराहरूलाई इग्नोर गरेको भए पोपमा तपाईँको त्यस्ता बाटाहरू अवलम्बन गर्नुपर्ने होला। तर हामीले जति बेला पनि हाम्रो मन्त्रालयको ढोका खुला छ, हामी संवाद छलफल उहाँहरूको कन्सर्नहरूलाई कानुनको परिधिभित्र रहेर र तपाईँको स्रोत साधन सबै कुराहरूले अल्पकालीन दीर्घकालीन अब चाहिँ तुरन्त के गर्न सकिन्छ त्यसमा मन्त्रालय खुला छ छलफलको लागि। कुनै पनि समस्याको समाधान मलाई लाग्छ छलफल संवाद र एउटा कमन अन्डरस्ट्यान्डिङबाट हुन्छ। त्यो सेवा बन्द गर्ने काम म नगरिदिन अनुरोध गर्छु।
0: माग पत्रमा साउदी अरेबियाको SVP र बायोमेट्रिक, UAE को प्रहरी प्रमाण पत्र प्रमाणीकरण तथा मलेसियाको भर्ना प्रक्रियामा एकाधिकार जमाउने बिचौलियाहरूको चलखेललाई कूटनीतिक पहल मार्फत अन्त्य गर्नुपर्ने, मागपत्र प्रमाणीकरण र श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लैजानुपर्ने, 5,000 भन्दा बढी नेपाली कामदार भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलर राख्नुपर्ने, अनि व्यवसायीले राखेको नगद धरोटीको ब्याज उपलब्ध गराउनुपर्ने जस्ता मागहरू छन्। यी मागहरूमा सरकारको धारणा के छ?
2: होइन, SVP को सम्बन्धमा, PCC को सम्बन्धमा र उहाँहरूले भनेका सम्बन्धमा सबै कूटनीतिक पहलहरू हामीले गरिरहेका छौँ, पत्राचार गरिरहेका छौँ, छलफल भइरहेछ, संवाद भइरहेछ। उहाँहरूले भनेका कुरा हामीले चाहिँ हाम्रो श्रमिकको र व्यवसायहरूको चाहिँ लाई अप्ठ्यारो पर्ने कुरामा हाम्रो कूटनीतिक पहल चाहिँ विगतदेखि पनि गरे, अहिले पनि यी जुन तपाईँले उल्लेख गरेका विषयहरूमा एकदमै चाहिँ हामीले कूटनीतिक पहल गरिरहेका छौँ, छलफल भइरहेको छ, होइन, त्यसको सल्युसन पनि आउँछ, उहाँहरूले प्रतीक्षा गर्नु पर्यो। जहाँसम्म लाग्छ माग प्रमाणीकरण उसलाई चाहिँ यो चाहिँ श्रम स्वीकृतिलाई अटोमेसनको कुरा छ, पुनः श्रम स्वीकृति अटोमेसन भइसकेको छ होइन, सरकारको सहयोग हुँदै शासकीय सुधारका कार्यक्रम अन्तर्गत त्यति बेलै हामीले अहिले पुनः श्रम स्वीकृति अटोमेटिक तरिकाले अटोमेसनको माध्यमबाट हुन्छ, र अर्को श्रम स्वीकृतिलाई र माग प्रमाणीकरणलाई अटोमेसन गर्ने र यसलाई सहजीकरण गर्ने सन्दर्भमा वैदेशिक रोजगार ऐनमा पनि हामीले चाहिँ माग प्रमाणीकरण लगायतका यी विषयहरूलाई कसरी चाहिँ सहज बनाउन सकिन्छ भन्ने हिसाबले चाहिँ कानुन संशोधनमा पनि प्रस्ताव गरेर अहिले कानुन वैदेशिक रोजगार ऐन संशोधनको लागि अर्थ मन्त्रालय, महानियोक्ताको कार्यालय र परराष्ट्र मन्त्रालयमा रायको लागि हामी पठाएका छौँ। उताबाट राय आउँदा बित्तिकै हामीले नयाँ वैदेशिक रोजगार ऐनको संशोधन प्रक्रियालाई अगाडि बढाउँछौँ, त्यो चाहिँ अहिले काम गरिरहेको अवस्था छ। अब डिजिटाइजेसनको एकदमै उपयोग गरेर यसलाई चाहिँ कसरी ट्रान्सप्यारेन्ट गराउने र अटोमेसन गराउने भन्ने सन्दर्भमा त हामी मन्त्रालयले अब तपाईँको यो आर्थिक वर्षको कार्यक्रममै पनि बजेट विनियोजन सहितको कार्यक्रमै राखेका छौँ र त्यतातिर जति सकिन्छ यो 3-4 महिनाभित्रै नै हामीले डिजिटाइजेसनका विनियोजित बजेटबाट हुने खालका कामहरू चाहिँ सुरु गरेका छौँ, कसैको परिणाम पनि देखिसकेका छ होइन। उहाँहरूले यो तपाईँले अहिले उल्लेख गरेका मागहरूमा हामी उहाँहरूले माग राख्नुभयो राम्रै भयो, त्यो त मन्त्रालयले हाम्रो काम गरिसकेका र थालिसकेका काम हुन् तिनीहरू।
0: अब अन्त्यमा वैदेशिक रोजगार व्यवसाय सङ्घले चाहिँ अनावश्यक धरपकड व्यवसायमाथि कारवाही गरेको भन्दै उनीहरूले नियतमै खोट छ भनेर भन्नेछन्, त्यस्तो खोटै देखिने गरी के गर्नुभयो तपाईँहरूले?
2: त्यस्तो त कुनै छैन, तपाईँको कुनै सरकारी निकायले अब सायद विभाग मन्त्रालयबाट जे काम हुन्छन् सबै चाहिँ कानुन भन्दा बाहेक कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने र कानुनको परिपालना र कार्यान्वयन गर्ने बाहेक चाहिँ कानुनमा नभएका कुराहरू त्यस्तो नियतमा खोट राखेर मलाई लाग्छ कुनै पनि सार्वजनिक निकायले त्यो काम गर्न पनि सक्दैन, त्यसरी हामीले गरेको जस्तो पनि मलाई लाग्दैन।
0: युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरे। साझापखमा एउटा विषय संक्षेपमा, प्रधानमन्त्री वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले वैशाखदेखि असारसम्मको प्रगति विवरण सार्वजनिक गर्दै यसबीचमा उल्लेख्य कामहरू भएको दावी गरेको छ। प्रगति विवरणमा यसबीचमा भएका मन्त्री परिषदका निर्णयदेखि सरकारबाट दिइएका निर्देशन समेत समेटिएका छन्। सो अवधिमा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय र मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकले 12 निर्णय गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जेएनजी आन्दोलनपछि सेवा प्रवाह प्रभावकारी बनाउने गरी कार्यालय प्रमुखहरूलाई अनियमितता र ढिला सुस्ती हटाउन निर्देशन दिइएको सरकारले उल्लेख गरेको छ। उसका अनुसार यो अवधिमा वित्तीय प्रगति पुँजीगततर्फ 68.26% र चालुतर्फ 17.07% भएको छ। हेलो सरकार प्रणालीमा प्राप्त 44,000 बढी गुनासामध्ये 32,000 गुनासा फर्सी आउट गरिएको सरकारले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, थाइल्यान्डको प्रहरीले राजधानी ब्याङ्ककको उत्तरी भागमा एक विद्यार्थीले आफ्नो विद्यालयका शिक्षकहरूसहित 7 गोलीहानी हत्या गरेको जनाएको छ। मृतकमा उनका आफ्नै हजुरबुवा र हजुरआमा समेत छन्, जसलाई उनले विद्यालय पुग्नु अघि घरमै हत्या गरेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री अनुतिन चानबिर कुनले यसअघि 30 बढी मानिस घाइते भएका र तीमध्ये 9 अवस्था गम्भीर रहेको बताएका थिए। उनले आक्रमणलाई राम्ररी तयारी गरिएको घटना भनेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: 14 ती विद्यार्थीले अरूलाई गोली हानिसकेपछि आफैलाई गोली हानेका थिए। प्रहरीले ती विद्यार्थीले आफ्नो हजुरबुवाको नाममा रहेको ह्यान्डगनबाट 26 गोली चलाएको जनाएको छ। घाइतेहरूलाई एम्बुलेन्समा राखिँदै गर्दा अन्य विद्यार्थीहरू स्कुलबाट बाहिर निस्किएका थिए। त्यस क्रममा रोइरहेका शिक्षकहरूले एक अर्कालाई अङ्गालो हालेका थिए। थाई प्रधानमन्त्री अनुतिन चानवीर कुनले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। डेभ सिरिन विद्यालयकी एक छात्रले बीबीसीलाई बताए अनुसार उनी बस्नका लागि विद्यालयको पर्खाल चढेर बाहिर निस्किनु परेको थियो। अर्की विद्यार्थीले आफूलाई मर्छु भन्ने डर लागेको बताएकी छन्। एक शिक्षकले विद्यार्थीहरू चिच्याउँदै र दौडिँदै गरेको देखेको र आफ्ना एक साथीको पनि मृत्यु भएको बताए। अधिकारीहरूका अनुसार गोली चलाउने 14 किशोरको पनि मृत्यु भएको छ। यो वर्ष थाइल्यान्डमा विद्यालयमा भएको यो दोस्रो गोलीकाण्ड हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: म्यानपावर व्यवसायले 15 बुँदे माग राख्दै आजदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गरेका छन्। वैदेशिक रोजगार क्षेत्रका विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजैदेखि लागू हुने गरी श्रमिक पठाउने काम बन्द गर्ने घोषणा गरेको हो। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डिक बहादुर खत्री
4: फेरि त्यसपछि दसवटा चाहिँ दस बुँदे मापदण्ड बनेर आयो, त्यसलाई पनि हामीले निषेध बनायौँ। अन्तरिम सरकारले त्यसलाई चाहिँ ठाडो अस्वीकार गर्यो। अहिले फेरि पुनः यो श्रम बजारमा एउटा निश्चित म्यान पावर एजेन्सीलाई मात्रै श्रमिक पठाउने गरेर प्रपञ्चहरू भइरहेको छ। त्यसलाई मात्रै एक्सेस दिने गरेर ती निश्चित म्यान पावर एजेन्सीलाई मात्रै एक्सेस दिने गरेर चाहिँ प्रपञ्च रचिएको छ, रचिँदैछ भन्ने कुरा आइरहेको छ। नेपाल सरकारलाई त्यस्ता किसिमका एकाधिकारहरू हुन नदिने नै बरु त्यस्ता श्रम गन्तव्यमा हामी श्रमिक पठाउन तयार छैनौँ, पठाउँदैनौँ, एकाधिकार चाहिँ मान्ने छ। 11 नम्बरमा हामीले सर्वपक्षीय सर्वस्वीकार्य नीतिगत सुधार बिना पढाइएको दण्ड सजायको दायरा अन्त्य हुनुपर्दछ भनेर भनेका छौँ। 12 नम्बरमा वैदेशिक रोजगार ऐनमा व्यवस्था भए अनुरूप 5,000 बढी नेपाली भएका मुलुकहरूमा श्रम सहचारी तथा काउन्सिलरको व्यवस्था गरिनुपर्दछ भन्ने हाम्रो माग छ।
3: मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहे पनि नीतिगत जटिलता, अव्यवहारिक व्यवस्था र समय सापेक्ष सुधार नहुँदा समस्या समाधान हुन नसकेको संघको भनाइ छ। वैदेशिक रोजगार ऐन 2064 श्रमिकको पारदर्शी लागत र वैज्ञानिक सेवा शुल्क निर्धारण गर्दै समय सापेक्ष संशोधन गर्नुपर्ने, श्रमिक लक्षित गन्तव्य मुलुकको हवाई भाडा घटाउनुपर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने लगायत माग संघले अघि सारेको छ। सरकारले विदेशमा रहेका 5 नेपाली कूटनैतिक नियोगहरू बन्द गर्ने प्रक्रिया अघि बढाएको छ। परराष्ट्र मन्त्रालयले भरपर्दो वैकल्पिक व्यवस्थापछि कार्यालयहरू पूर्ण रूपमा बन्द गरिने स्पष्ट पारेको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्री
5: डेनमार्कमा रहेको नेपाली राजदूतावास र साउथ अफ्रिकामा रहेको नेपाली राजदूतावास साथै सान फ्रान्सिस्को स्थित कन्सुलेट जनरल र छेन्दु स्थित नेपाली कन्सुलेट जनरल गरेर यी 5 मूल ठुला अफिसहरू नियोगहरू हाम्रो जुन क्लोज गर्ने सरकारको निर्णय भयो। त्यस पछाडि अहिले हाम्रो फोकस कहाँनिर छ भने उक्त क्षेत्रमा रहेका नेपालीहरू र त्यो ठाउँले हेर्ने अन्य देशमा कन्करेन्टली एग्रिगेटेड मुलुकहरू पनि रहेको अवस्थामा चाहिँ त्यहाँ हामीले कसरी भरपर्दो वैकल्पिक व्यवस्था सेवा प्रवाह लगायत नेपालीलाई मात्रै होइन विदेशीलाई समेत भरपर्दो सेवा प्रवाहको व्यवस्था गरेर वैकल्पिक व्यवस्था गरेर मात्रै क्लोज गर्ने गरी अहिले भइरहेको छ।
3: सरकारले आर्थिक संकुचन र कार्यभारलाई ध्यानमा राख्दै नियोगहरूको संख्या घटाउने निर्णय गरे पनि यो व्यवस्था अल्पकालीन मात्रै भएको मन्त्रालयको दावी छ।
5: खुम्चिने अथवा फुल्ने भन्ने विषयमा म के भन्न चाहन्छु भने यो सर्ट टर्म नै मेजर हो सरकारको, र सरकारको आर्थिक क्षमता बढ्दै जाँदाखेरि स्वाभाविक रूपमा उपस्थिति बढ्दै जाने हुन्छ।
3: मल्किन जाँदा भारतमा पक्राउ परेका 2 नेपाली किसान थुनामुक्त भएका छन्। बलरापा सर्लाहीका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह त्यहाँको अदालतको आदेश अनुसार धरोटीमा रिहा हुनु भएको हो। 2 आज रिहा भएको सुरेश प्रसादका छोरा अविनाश सिंहले जानकारी दिनुभएको हो। बुधबार दुवैलाई धरोटीमा छाड्न अदालतले आदेश दिएको थियो। भारतको सीतामढ़ीको डुमरा व्यवहार अदालतका सह विशेष न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले दुवैलाई जमानतमा छाड्न आदेश दिएको थियो। किसानका तर्फबाट सञ्जय कुमार झा र किरण चौधरीले बहस गर्नुभएको थियो। प्रहरीले मुलुकभर अपराधका घटनामा वृद्धि भएको जनाएको छ। प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेले अपराधमा वृद्धि भएको जानकारी दिनुभएको हो। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार 4.35% अपराधका घटना बढेका हुन्। प्रहरीको तथ्याङ्क अनुसार प्रहरी कार्यालयहरूमा पछिल्लो एक वर्षमा 61,016 कसुर दर्ता भएका छन्। आर्थिक वर्ष 2081-82 यो संख्या 58,472 थियो। आर्थिक वर्ष 81-82 को तुलनामा आर्थिक वर्ष 82-83 4.35% अपराधको संख्या बढेको छ। यसैगरी आर्थिक वर्ष 80-81 69,203 मुद्दा दर्ता भएका थिए। दोलखाको गौरीशंकर नौमा पर्ने रोलवालिङ हिम श्रृंखला अन्तर्गत येलुङरी हिमालको आधार शिविरमा पाँचवटा शव भेटिएका छन्। आधार शिविरमा हिजो शव भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कार्तिक 17 गते येलुङरी आरोहणका क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 तीन महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको प्रगति विवरण सार्वजनिक भएको हो। अनियमितता र ढिलासुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाफदेही बनाइएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा 21 मन्त्री परिषद बैठक बसेर 384 निर्णय भएका छन्। मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकबाट 12 निर्णय भएका छन्। मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्य योजना र भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको कार्यान्वयन सम्बन्धी 2 राष्ट्रिय रणनीति मन्त्री परिषदबाट स्वीकृत भएको छ। यसै गरी सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय निकाय एपीजीले तय गरेका कार्य योजना कार्यान्वयनबारे सरकारवाला निकास का प्रमुखसँग छलफल भएको छ। लामो समयदेखि अलपत्र परेका आयोजनाको समस्या समाधान गर्न कार्यदल गठन गरी 578 ठेक्काको विश्लेषण भएको छ। सार्वजनिक निकायमा खर्च मितव्ययता कायम गर्न सबै तहमा परिपत्र गरिएको प्रतिवेदनमा उल्लेख छ। गएको चैत 13 बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। नेपाली कांग्रेसका सभापति गगन थापाले अदालत समक्ष आफ्नो नेतृत्वमा भएको पार्टीको विशेष महाधिवेशनको वैधानिकता फेरि पुष्टि गर्न तयार रहेको बताउनु भएको छ। पार्टी निकट आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै सभापति थापा,
4: हामीले विशेष महाधिवेशन गर्यौं, विशेष महाधिवेशन आवश्यक पनि थियो, विशेष महाधिवेशन गर्न पाउने हाम्रो अधिकार पनि थियो। विशेष महाधिवेशनको वैधानिकता विशेष महाधिवेशनको हलबाट हामीले पुष्टि गरिसक्यौं, विशेष महाधिवेशनको वैधानिकता निर्वाचन आयोगले पुष्टि गरिसक्यो, विशेष महाधिवेशनको वैधानिकता सम्मानित अदालतको सर्वोच्चको डिभिजन बेन्चले पुष्टि गरिसक्यो, फेरि यसको पुष्टि गर्नुपर्छ भनेर सम्मानित अदालतले बोलेको सन्दर्भमा यसलाई फेरि एकपटक नेपाली काङ्ग्रेसको विधान बमोजिम भएको विशेष महाधिवेशन वैधानिक थियो, ठिक थियो भनेर पुष्टि गर्नका निम्ति हामीले फेरि एकपटक अर्को अवसर प्राप्त गरेका छौँ भन्ने ढङ्गबाट मैले यसलाई लिएको छु। अदालतको प्रक्रियामा सहभागी हुने हाम्रो कर्तव्य हो, हामीहरू सहभागी हुन्छौँ र बडो शानका साथमा हामीले गरेको वैधानिक कामको हामीहरू प्रतिरक्षा गर्छौँ, त्यसको डिफेन्ड गर्छौँ।
3: नेपाली कांग्रेसको आधिकारिकता विषयमा सर्वोच्चले यसअघि दिएको निर्णय पुनरावलोकन गर्ने ढोका खोलिदिएपछि आन्तरिक विवाद थप पेचिलो बनेको छ। यो विषयको कानूनी पाटोबारे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,
5: अब यो पुनरावलोकन पनि एउटा न्याय प्रशासन एनले गरेको व्यवस्था हो। त्यसमा के गरेको छ भने सर्वोच्च अदालतले आफूले गरेको फैसला पुनरावलोकन गर्न सक्छ, तर त्यो चाहिँ एउटा रेयर अफ द रेयरेस्ट सिचुएसनमा मात्रै गर्छ, एकदमै न्यून स्थितिमा एउटा चाहिँ एक्सेप्सनल सिचुएसनमा पुवाको व्यवस्था हो। अब अहिले नेपाली कङ्ग्रेसको सम्बन्धमा सर्वोच्च अदालतले एउटा रुलिङ गरिसकेको थियो, पुरानो रुलिङमा अब उच्च अदालतले निर्वाचन आयोगले गरेको जुन रुलिङ थियो त्यसलाई चाहिँ सदर गरिसकेको थियो, त्यसलाई अहिले फेरि सर्वोच्च अदालतले पुनः सुनवाई गर्ने भनेको छ। अब अहिले चाहिँ सर्वोच्च अदालतले यो केसलाई ओपन गरेको छ, पुनः सुनवाई हुन्छ, पुनः सुनवाई हुँदाखेरि अब के निर्णय गर्छ, के फैसला गर्छ, त्यो अहिले हामीले भन्न सक्ने कुरा हुँदैन, त्यो त्यस बेला नै थाहा हुन्छ। र सर्वोच्च अदालतले दुइटै कुरा गर्न सक्छ, उठाउनु पनि सक्छ या त्यसैलाई पुरानै फैसलाले सदर पनि गर्न सक्छ। पुनरावलोकनको निष्ठा दिँदैमा उल्टिन्छ भन्ने पनि छैन, उल्टिँदैन भन्ने पनि छैन, यो एउटा न्यायिक प्रक्रिया हो। तर यो चाहिँ एउटा न्याय प्रशासन ऐनको यो एउटा अपवादको व्यवस्था हो, यो चाहिँ रुल होइन,
6: यसरी हेर्न मिल्छ मिल्दैन त्रिपाठीजी? यो निष्ठा जुन दियो सर्वोच्च अदालतले पुनरावलोकनका लागि भनेर, योबाट इतर पक्ष हौसिने र संस्थापन पक्ष खिस्रिक्क हुनुपर्ने अवस्था चाहिँ हो कि होइन?
5: अब एउटा यस्तो छ, अब कमसेकम चाहिँ के छैन, इतर पक्षको करिब करिब बाटो बन्दको अवस्था थियो, अहिले उहाँहरूमा अलिकति आशा चाहिँ पलाएको छ, किनभने अब सर्वोच्च अदालतको 3 बेन्चले, किनभने 3 न्यायाधीशले अब निर्णय त उनीहरूले जे पनि गर्न सक्छ, उठाउनु पनि सक्छ, त्यस कारण उनीहरूले अलिअलि प्रसन्नता हुनु चाहिँ स्वाभाविक हो। तर अब यो यही नै हुन्छ भनेर धेरै हौसिनी पनि जरुरी छैन, र अहिलेको संस्थापन पक्ष त्यसबाट धेरै निराश हुनुपर्ने स्थिति पनि छैन, किनभने निष्ठा दिँदैमा चाहिँ मुद्दा उल्टिहाल्यो भन्ने कुरा चाहिँ होइन। अब तर चाहिँ के छ भने अब एउटा चाहिँ रिस्टमा भयो, तर एउटा कुरा के छ भने अब जति नै पुनरावलोकनको निष्ठा दिए पनि आखिर केही स्थापित चाहिँ कानुन पद्धति मान्यताको आधारमा नै अदालतले निर्णय गर्छ। पुरानो पनि एउटा के छैन मुटेर मान्यताको आधारमा गरेको थियो, त विधि शास्त्रलाई पुरै छोडेर त निर्णय गर्दैन। त्यस कारण के छैन विधि मान्यताको आधारमा जुन सुनिश्चित एउटा सिद्धान्त।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: PFDS गोरखा रेडियो
1: सैन्य समुदायमा
0: रिलायन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले PFDS
0: यो PFDS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: म्यानपावर व्यवसायले 15 बुधे माग राखेर आजदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गरेका छन्।
4: वैदेशिक रोजगार क्षेत्रका विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आजदेखि लागू हुने गरी श्रमिक पठाउने काम बन्द गर्ने घोषणा गरेको हो। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डेग बहादुर खत्री
5: पहिलोलाई हामीले विशेष बनायौं, दोस्रोलाई हामीले विशेष बनायौं, त्यो मोड्युलको नाम आएको थियो, त्यसलाई वैधानिकता दिनका निम्ति एमओयूमा प्रवेश गराउन खोजिएको थियो। फेरि त्यसपछि दसवटा चाहिँ दस बुधे मापदण्ड बनेर आयो, त्यसलाई पनि हामीले विशेष बनायौँ। अन्तरिम सरकारले त्यसलाई चाहिँ ठाडो अस्वीकार गर्यो। अहिले फेरि पुनः त्यो श्रम बजारमा एउटा निश्चित म्यान पावर एजेन्सीलाई मात्रै श्रमिक पठाउने गरेर प्रपञ्चहरू भइरहेको छ, त्यसलाई मात्रै एक्सेस दिने गरेर ती निश्चित व्यापार एजेन्सीलाई मात्रै एक्सेस दिने गरेर चाहिँ प्रपञ्च रचिएको छ, रचिँदैछ भन्ने कुरा आइरहेको छ। नेपाल सरकारलाई त्यस्ता किसिमका एकाधिकारहरू हुन नदिने नै बरु त्यस्ता श्रम गन्तव्यमा हामी श्रमिक पठाउन तयार छैनौँ, पठाउँदैनौँ, एकाधिकार चाहिँ मान्ने छैन। 11 नम्बरमा हामीले सर्वपक्षीय सर्वस्वीकार्य नीतिगत सुधार बिना पढाइएको दण्ड सजायको दायरा अन्त्य हुनुपर्दछ भनेर भनेका छौँ। 12 नम्बरमा वैदेशिक रोजगार ऐनमा व्यवस्था भए अनुरूप 5,000 बढी नेपाली भएका मुलुकहरूमा श्रम सहचारी तथा काउन्सिलरको व्यवस्था गरिनुपर्दछ भन्ने हाम्रो माग छ।
4: मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहे पनि नीतिगत जटिलता, अव्यवहारिक व्यवस्था र समय सापेक्ष सुधार नहुँदा समस्या समाधान हुन नसकेको संघको भनाइ छ। वैदेशिक रोजगार ऐन 2064 श्रमिकको पारदर्शी लागत र वैज्ञानिक सेवा शुल्क निर्धारण गर्दै समय सापेक्ष संशोधन गर्नुपर्ने, श्रमिक लक्षित गन्तव्य मुलुकको हवाई भाडा घटाउनुपर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने लगायत माग संघले अघि सारेको छ।
3: सरकारले विदेशमा रहेका 5 नेपाली कूटनीतिक नियोगहरू बन्द गर्ने प्रक्रिया अघि बढाएको छ।
4: परराष्ट्र मन्त्रालयले भरपर्दो वैकल्पिक व्यवस्थापछि कार्यालयहरू पूर्ण रूपमा बन्द गरिने स्पष्ट पारेको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्री
6: तीनवटा ठाउँमा जस्तो ब्राजिलमा रहेको नेपाली राजदूतावास, डेनमार्कमा रहेको नेपाली राजदूतावास र साउथ अफ्रिकामा रहेको नेपाली राजदूतावास, साथै सान फ्रान्सिस्को स्थित कन्सुलेट जनरल र छन्डु स्थित नेपाली कन्सुलेट जनरल गरेर यी 5 मूल ठुला अफिसहरू नियोगहरू हाम्रो जुन क्लोज गर्ने सरकारको निर्णय भयो। त्यस पछाडि अहिले हाम्रो फोकस कहाँनिर छ भने उक्त क्षेत्रमा रहेका नेपालीहरू र त्यो ठाउँले हेर्ने अन्य देशमा कन्करेन्टली एग्रिडिटेड मुलुकहरू पनि रहेको अवस्थामा चाहिँ त्यहाँ हामीले कसरी भरपर्दो वैकल्पिक व्यवस्था सेवा प्रवाह लगायत नेपालीलाई मात्रै होइन विदेशीलाई समेत भरपर्दो सेवा प्रवाहको व्यवस्था गरेर वैकल्पिक व्यवस्था गरेर मात्रै क्लोज गर्ने गरी अलिकति भइरहेको छ।
4: सरकारले आर्थिक संकुचन र कार्यभारलाई ध्यानमा राख्दै नियोगहरूको संख्या घटाउने निर्णय गरे पनि यो व्यवस्था अल्पकालीन मात्रै भएको मन्त्रालयको दावी छ।
6: खुम्चिने अथवा फुल्ने भन्ने विषयमा म के भन्न चाहन्छु भने यो सर्ट टर्म नै मेजर हो सरकारको, र सरकारको आर्थिक क्षमता बढ्दै जाँदाखेरि स्वाभाविक रूपमा उपस्थिति बढ्दै जाने हुन्छ।
3: सुन्दा अचम्म लाग्छ, पहाडमा पनि बगर खेती। सुदूरपश्चिमको डोटीमा बाँझो बगर अहिले आमदानीको आधार बनेको छ। पुरूष रोजगारीका लागि बाहिरिएपछि महिलाहरू समूह बनाएर बगर खेतीमा जुटेका छन्। स्थानीय सरकारले पनि साथ दिएको छ। नेपालगंजबाट दिल बहादुर केसीको रिपोर्ट।
7: डोटीको जोराइल गाउँपालिकाका नदी तथा खोला किनारका बगरहरू हिजो आज हरियालीले ढाकिएको छ। पहिले प्रयोगविहीन हुने बगरमा अहिले तरबुजा र बदाम लहराइरहेका छन्। समूहमा आबद्ध भएर महिलाहरूले सामूहिक खेती गरेपछि बगर आमदानीको स्रोत बन्न थालेको हो। बगर खेती उपभोक्ता समूहकी अध्यक्ष अनिता बोहरा
8: पोहोर साल पनि फल्या, पोहोर साल यसो भयो, सबले आफ्नो आफ्नो मनमानले बेच्ने गरे उ गरे, त्यति थाहा भएन हामीलाई। अब खाने बेला पनि सदस्यहरूले पनि हामीले जो मन जति बेला लाग्यो लगेर खाए, अहिले चाहिँ समूहको सदस्यले पनि हामीले त्यसरी खाएको छैनौँ। जसले लग्यो तौल्ने त्यहाँ पैसा दिने बुझाउने अनि खाने गरेका छौँ। यसपालि अलिकता पैसा पनि हामीले यो आफूले समूहले पनि पहिला किनेर खाऊ अनि अरूलाई पनि बेचौँ भनेर गाउँमा त्यसरी बिक्री गरेका छौँ।
7: कृषिलाई आय आर्जनसँग जोड्न स्थानीय सरकारले पनि बगर हिती कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। बिउ प्राविधिक सहयोग मात्र होइन, जग्गा नै लिजमा लिएर किसानलाई बगर खेतीमा प्रोत्साहन गरिरहेको छ। जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझा
9: पनि जग्गा हामीले लिजमा लिएका छौँ गाउँपालिकाले, त्यहाँ एउटा कृषि समूहलाई जिम्मा दिएका छौँ।
2: र त्यो चाहिँ नि बगर खेती हुन्छ भन्ने मलाई विश्वास थियो र अघिल्लो पटक पनि हामीले चाहिँ नि लगायौँ यो पटक पनि लाछौँ राम्रै भएको छ भन्ने कुरा छ पहाडकामा पनि नदी किनारका जग्गाहरू अत्यधिकै खेर गइरहेका छन् त्यस्तो ठाउँमा बगर खेती गरेर या किसानहरूको आयार्जनमा वृद्धि हुन्छ कि भन्ने सोचले चाहिँ यो काम
3: गरियो अहिलेसम्मका खबर यति नै नमस्कार
9: यो PFBS गोर्खा रेडियो हो

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: बिलाइन भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्लाई BFBS।
2: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
4: सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी चयन गरेको छ। प्रतिष्ठानका रिक्त पदाधिकारी नियुक्तिका लागि गठन भएको विज्ञापनले सिफारिश समितिको आधारमा सरकारले पदाधिकारी नियुक्त गरेको हो। नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी, उपकुलपतिमा अविनाश श्रेष्ठ र सदस्य सचिवमा रोशन शेरचन्द नियुक्त हुनुभएको छ। त्यस्तै ललित कला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिणा ताम्राकार, उपकुलपतिमा चन्द्रश्याम जंगोल र सदस्य सचिवमा कैलाश कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ। त्यस्तै नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल, उपकुलपतिमा जुमा बनेम र सदस्य सचिवमा भूपेन्द्र सिंह रायमाझी नियुक्त हुनुभएको छ। गोर्खा वेलफेयर ट्रस्टले गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका छ कुट्याङमा रहेको देउराली माध्यमिक विद्यालयको तीनवटा कक्षा कोठा सहित डेस्क बेन्च बनाइदिएको छ। डेस्क बेन्चको अभावमा भुइँमा बसेर पढ्न बाध्य विद्यार्थीहरू अहिले नयाँ भवनका साथै नयाँ डेस्क बेन्चमा बसेर पढ्न पाएकोमा विद्यार्थीलाई ठूलो सुविधा पुगेको छ। बुटोलबाट छवि पाण्डे।
5: नयाँ कक्षा कोठामा बसेर पढ्ने रहर पूरा भएकोमा 11 र 12 कक्षाका विद्यार्थीहरू निकै खुसी भएका छन्। कक्षा कोठा नहुँदा भुइँमा बसेर कष्टको साथ पढेका विद्यार्थीहरू गोर्खा वेलफेयर ट्रस्टले नयाँ भवन र डेस्क बेन्च बनाइदिएपछि अहिले पढाइमा सुविस्ता भएको र यसबाट परीक्षाको नतिजामा समेत सुधार हुने भन्दै खुसी प्रकट गरेका छन्।
6: हरिकला ढकाल, हजुर गाह्रो थियो, अहिले एकदमै सोचे भन्दा पनि राम्रो भयो छ। बस्न डेस्क बेन्च सबै राम्रो भयो, बस्न पनि एकदम गाह्रो हुन्थ्यो, अहिले त एकदम राम्रो भयो। हजुर अहिले राम्रोसँग बसेर पढ्न पाउँदा चाहिँ एकदम खुसी लाग्यो, सोचे भन्दा पनि राम्रो।
7: मेरो नाम अभिषेक थापा, एकदम राम्रो लाग्यो। पहिला अलि बस्दा अलि अप्ठ्यारो हुन्थ्यो सर, डेस्क बेन्चहरू अलि झ्यालहरू थिएन, अहिले राम्रो छ सर, एकदम खुसी।
5: विद्यालयका प्रधानाध्यापक कविराज ढकालले तीनवटा कक्षा कोठाका साथै विद्यालयको रङ्गरोगन, पुरानो शौचालय भवनको मर्मत, नयाँ खाने पानी धारा जडानका साथै टायल लगाउने काम समेत भएको बताउँदै विद्यार्थीहरूलाई यसबाट सजिलोसँग बसेर पढ्न ठुलो राहत पुगेको बताउनुभयो।
8: तिनवटा कोठा, एउटा त्यो टोयलेट क्यारे धारा पनि बनेको छ, खाने पानीको धारा, टोयलेटमा पनि अलि मरमतहरू गरियो अनि टायल लगाउने कामहरू गरियो लगायत त्यो कामहरू भयो, धेरै सहयोग भयो सर। के थियो भने अब यो भवन हाम्रो भूकम्पले भइरहेको अवस्था थियो अनि कक्षा कोठा पनि अपुगेको अवस्था हो, कोठालाई धेरै सहज भएको पठन पाठनलाई हामीले अहिले 11-12 क्लास सञ्चालन गरिरहेको ती कोठामा 11-12 मेन्टेन भएको थियो कोठाले। यहाँ मगर समुदाय
5: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार नयाँ कक्षा कोठाको भवन बनाउनेदेखि रङ्गरोगन, खाने पानी धारा, डेस्क बेन्च, शौचालय मर्मत लगायतका काम सम्पन्न गर्न 28,21,000 रुपियाँ खर्च भएकोमा गोर्खा वेलफेयर ट्रस्टको 24,60,000 र बाँकी विद्यालयको तर्फबाट श्रमदान भएको थियो।
4: मध्य प्रदेश सरकारले मृतक गणेश यादवको परिवारलाई 2 कोठी घर, भान्सा कोठा र शौचालय निर्माण गरिदिनु भएको छ। मध्य प्रदेश सरकारको विपन्नसँग मदन भण्डारी आवास योजना अन्तर्गत यादवको परिवारका लागि 2 कोठी घर, किचन र शौचालय निर्माण गरिदिने भएको हो। मध्य प्रदेशका शिक्षा मन्त्री मनोज कुमार सिंह र मृतकका परिवारबीच आज साँझ सहमति भएको हो। सुनसरी घटनालाई लिएर सिराहाको गोल बजारमा भएको प्रदर्शनको क्रममा 14 साउनमा प्रहरीको गोली लागेर गणेशको मृत्यु भएको थियो। अब खबर फटाफट।
9: उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड 2 को घमी खोलामा निर्माण सुरु भएको 7.5 वर्षपछि पक्की मोटरेबल पुल सञ्चालनमा आएपछि कोराला यात्रा सहज। 100 वर्ष पुरानो बागलुङको गलकोट दरबारमा पर्यटकको आकर्षण बढ्दै वर्ष दिनमै 20,000 बढी आन्तरिक पर्यटक गलकोट दरबार पुगे। जनकपुर धाममा मधुश्रावणीको रौनक, नवविवाहितामा उत्साह। गएको सोमबार साउन कृष्ण पञ्चमीदेखि शुरू भएको मधुश्रावणी तृतीयासम्मको 13 दिनसम्म मनाइँदै। हुम्लामा कोदो खेतीप्रति किसानको आकर्षण बढ्दै 1062 हेक्टरमा कोदो खेती हुँदा 1,125 टन उत्पादन हुने अपेक्षा, कोदोको मूल्य किलोको 105 रुपियाँ निर्धारण। मुलुकभर 8 वटा सुरुङ मार्ग बन्दै 23 वटा सुरुङ मार्ग अध्ययनको क्रममा प्रस्तावित सुरुङ मार्गको अध्ययनका लागि यो वर्ष 67 करोड 1 लाख बजेट। र जनकपुरको मत्स्य परीक्षण केन्द्रमा वर्ष दिनमा 4,38,00,000 भूरा उत्पादन, भूरा बिक्रीबाट 34,35,000 आमदानी, केन्द्रमा रहु, नैनी, भाकुर, कमन कार्प, सिल्भर कार्प, बिग हेड कार्प र ग्रास कार्पका भूरा उत्पादन हुँदै।
4: अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय चुनावमा उम्मेद्वार भन्न पार्टीको आधिकारिक संयन्त्र बाहिर गएर निर्णय प्रक्रियालाई अवरूद्ध गर्नेलाई कार्यवाही गर्ने भएको छ. राष्ट्रपतिले सार्वजनिक गरेको उम्मेद्वार छनौट रूपरेखा 2083 आचार संहिता तथा दण्ड सजाय सम्बन्धी 5 नम्बर बुदा मा गुटबन्दी दुष्प्रचार र चरित्र हत्या गर्नेलाई गम्भीर अनुशासन हीनता मानिने उल्लेख गरिएको छ. उम्मेद्वारीको पक्षमा माहौल बनाउन पार्टीको आधिकारिक संयन्त्र बाहिर गुटगत भेला गर्ने समानान्तर संरचना खड़ा गर्ने दबाव समूह निर्माण गर्ने पार्टीका आधिकारिक निर्णय प्रक्रियालाई अवरूद्ध गर्न खोज्ने वा अन्य आकांक्षी पार्टी संरचना वा मूल्यांकन संयन्त्र विरूद्ध सामाजिक सञ्जाल तथा संचार माध्यममा भ्रामक सूचना मिथ्या आरोप दुष्प्रचार वा चरित्र हत्या गर्ने कार्यलाई प्रति अनुशासनको गम्भीर उल्लंघन मानिनेछ. रूपरेखामा भनिएको छ राजनीतिक प्रतिस्पर्धा स्वस्थ मर्यादित र विचार केन्द्रित हुने भएकाले गुटगत र विधि विरोधी अभ्यासलाई पार्टीभित्र कुनै स्थान नदिने भनिएको छ. यस्तो काममा संलग्न आकांक्षीको उम्मेद्वारी प्रक्रिया तत्काल खारेज गरी अनुशासनको कार्यवाही अघि बढ़ाइने उल्लेख गरिएको छ. नेपाली कांग्रेसको इतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ. समूहले काठमाडौँमा पत्रकार सम्मेलन गरी साउन 29 देखि 31 सम्म हुने भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी गराएको हो. राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले देउवा साउन 26 गते स्वदेश आउने र भेलामा सहभागी हुने जानकारी दिनुभएको हो. त्यस्तै देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धरपकड़ भए त्यसको विरोध गर्ने उहाँले बताउनुभयो. जेएनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका पूर्व प्रधानमन्त्री देउवा अहिले श्रीमती आरजू राणा सहित हङकङमा हुनुहुन्छ. प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार लगायत विषयमा सरकारलाई 5 बुँदे निर्देशन दिएको छ. समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित मन्त्रालय र निकायहरूलाई निर्देशन दिनुभएको हो. समितिले हालसम्म केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा विद्युत पहुँच विस्तारको कामलाई तीव्रता दिन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ. यस्तै सड़क निर्माण शुरू गर्नुअघि सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सम्बन्धित स्थानीय तह तथा निर्माण व्यवसायी सहित संयुक्त सर्वेक्षण गर्न पनि निर्देशन दिएको छ. समितिले सड़क निर्माणमा अवरोध पुर्याइरहेका विद्युतका पोलहरू तत्काल स्थानान्तरण गर्न समेत निर्देशन दिएको छ. विशेष गरी नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तार शुरू भएको 5 वर्ष बितिसक्दा पनि अझै 182 पोल सार्न बाँकी रहेको जनाउँदै समितिले ती पोलहरू आगामी 15 दिनभित्र स्थानान्तरण गरी जानकारी दिन विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बजारमा ग्यास वितरण केही दिनमा सहज हुने बताउनु भएको छ. प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादव
4: हाल देशभरि 58 वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्। कुल भण्डारण क्षमता 10,166 मेट्रिक टन र दैनिकी फिलिङ क्षमता करिब 1,75,00,000 ग्यास सिलिण्डर बजारीकरण भएको छ। आर्थिक वर्ष 2081-82 5,54,612 मेट्रिक टन र आर्थिक वर्ष 2082-83 जम्मा 5,20,525 मेट्रिक टन मात्र ग्यास आयात भएको छ। मिति 2083-84 विभिन्न उद्योगबाट 37,100 थान तथा मिति 2083-84 44,954 सिलिन्डर बजारीकरण भएको अवस्था छ। यी तथ्यले केही दिनमा हालको असहज अवस्था सुधार आउने संकेतहरू प्राप्त भएको छ।
3: प्रहरीले मुलुक भर अपराधका घटनामा वृद्धि भएको जनाएको छ। प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेले अपराधमा वृद्धि भएको जानकारी दिनुभएको हो। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार 4.35% अपराधका घटना बढ़ेका हुन्। प्रहरीको तथ्याङ्क अनुसार प्रहरी कार्यालयहरूमा पछिल्लो एक वर्षमा 61,016 कसुर दर्ता भएका छन्। आर्थिक वर्ष 2081-82 यो संख्या 58,772 थियो। आर्थिक वर्ष 2081-82 तुलनामा आर्थिक वर्ष 82-83 4.35% अपराध बढ़ेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने बताउनु भएको छ। शुक्रबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत शाहले ढिलो होला तर गलत नहुने बताउनु भएको हो। उहाँले नआत्तिन सबैलाई आग्रह गर्नुभएको छ। शाहले सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताउनु भएको छ। नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। साउन 16 र 17 गते काठमाडौँमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनु भएको छ। यस्तै आर्थिक वर्ष 2083-84 बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघले शिक्षक कर्मचारीलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सिर्जना गर्न माग गरेको छ। साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघले माग गरेको छ। अध्यक्ष सुवेदी र महासचिव तुला बहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। यसअघि शिक्षकहरूले 2081 साल सहित 20 गतेदेखि 2082 वैशाख 17 गतेसम्म काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए। म्यान पावर व्यवसायीले 15 बुधे माग राखेर वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गरेका छन्।
4: वैदेशिक रोजगार क्षेत्रका विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि लागू हुने गरी श्रमिक पठाउने काम बन्द गर्ने घोषणा गरेको हो। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डेग बहादुर खत्री
5: फेरि त्यसपछि 10 वटा चाहिँ 10 बुँदे मापदण्ड बनेर आयो, त्यसलाई पनि हामीले निश्चित बनायौँ। अन्तरिम सरकारले त्यसलाई चाहिँ ठाडो अस्वीकार गर्यो। अहिले फेरि पुनः यो श्रम बजारमा एउटा निश्चित म्यान पावर एजेन्सीलाई मात्रै श्रमिक पठाउने गरेर प्रपञ्चहरू भइरहेको छ। त्यसलाई मात्रै एक्सेस दिने गरेर, ती निश्चित म्यान पावर एजेन्सीलाई मात्रै एक्सेस दिने गरेर चाहिँ प्रपञ्च रचिएको छ, रचिँदैछ भन्ने कुरा आइरहेको छ। नेपाल सरकारलाई त्यस्ता किसिमका एकाधिकारहरू हुन नदिने नै, बरु त्यस्ता श्रम गन्तव्यमा हामी श्रमिक पठाउन तयार छैनौँ, पठाउँदैनौँ, एकाधिकार चाहिँ मान्ने छैन। 11 नम्बरमा हामीले सर्वपक्षीय सर्वस्वीकार्य नीतिगत सुधार बिना बढाइएको दण्ड सजायको दायरा अन्त्य हुनुपर्दछ भनेर भनेका छौँ। 12 नम्बरमा वैदेशिक रोजगार ऐनमा व्यवस्था भए अनुरूप 5,000 भन्दा बढी नेपाली भएका मुलुकहरूमा श्रम सहचारी तथा काउन्सिलरको व्यवस्था गरिनुपर्दछ भन्ने हाम्रो माग छ।
4: मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहे पनि नीतिगत जटिलता, अव्यवहारिक व्यवस्था र समय सापेक्ष सुधार नहुँदा समस्या समाधान हुन नसकेको संघको भनाइ छ। वैदेशिक रोजगार ऐन 2064 श्रमिकको पारदर्शी लागत र वैज्ञानिक सेवा शुल्क निर्धारण गर्दै समय सापेक्ष संशोधन गर्नुपर्ने, श्रमिक लक्षित गन्तव्य मुलुकको हवाई भाडा घटाउनुपर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने लगायत माग संघले अघि सारेको छ।
3: धनुषाको ढल्की बौरमै ट्रमा सेन्टर बन्नुपर्ने माग राख्दै स्थानीयले संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरेका छन्। मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोको संयोजकत्वमा गठित ढल्की पर ट्रमा सेन्टर संरक्षण संघर्ष समितिले चरणबद्ध विरोधका कार्यक्रम अघि बढ़ाउने निर्णय गरेको हो। ढल्की परमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक महतो
6: धर्केभरमा हुनुपर्ने 77 सालको जुन प्रक्रियाहरूलाई अवरोध गरेर त्यसमा केही पैसा खर्च पनि भएको छ, सरकारको पैसा खर्च भएको प्रक्रिया पनि अगाडि बढिसकेको ठाउँलाई अहिले छोडेर अहिले मधेस प्रदेशको ट्रमा सेन्टर लामा बन्ने छ भन्ने जुन कुरो स्वास्थ्य मन्त्रालयबाट आएको छ त्यसको विरुद्धमा हामी आज सङ्घर्ष समिति गठन गरेर हामी आन्दोलित भएका छौँ। यो समाजले अपेक्षा गरे अनुरूपको स्वास्थ्य मन्त्रालयले हामीलाई सहयोग नगरेको हुनाले हामी अब सडक सङ्घर्ष सहितको आन्दोलन बाँकी

0: સૈન્ય સમુદાયમાં
1: લાઈવ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने बताउनु भएको छ. शुक्रबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत शाहले ढिलो होला तर गलत नहुने बताउनु भएको हो. उहाँले नातिन सबैलाई आग्रह गर्नुभएको छ. शाहले सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताउनु भएको छ. सरकारले विदेशमा रहेका पाँचवटा नेपाली कूटनीतिक नियोगहरू बन्द गर्ने प्रक्रिया अघि बढाएको छ.
4: परराष्ट्र मन्त्रालयले भरपर्दो वैकल्पिक व्यवस्थापछि कार्यालयहरू पूर्ण रूपमा बन्द गरिने स्पष्ट पारेको छ. मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्री
5: तीनवटा ठाउँमा जस्तो ब्राजिलमा रहेको नेपाली राजदूतावास, डेनमार्कमा रहेको नेपाली राजदूतावास र साउथ अफ्रिकामा रहेको नेपाली राजदूतावास साथै सान फ्रान्सिस्को स्थित कन्सुलेट जनरल र छन्दु स्थित नेपाली कन्सुलेट जनरल तर यी पाँचवटा मूलक ठुला अफिसहरू नियोगहरू हाम्रो जुन क्लोज गर्ने सरकारको निर्णय भयो त्यस पछाडि अहिले हाम्रो फोकस कहाँनिर छ भने उक्त क्षेत्रमा रहेका नेपालीहरू र त्यो ठाउँले हेर्ने अन्य देशमा कन्करेन्टली एग्रिगेटेड मुलुकहरू पनि रहेको अवस्थामा चाहिँ त्यहाँ हामीले कसरी भरपर्दो वैकल्पिक व्यवस्था सेवा प्रवाह लगायत नेपालीलाई मात्र होइन विदेशीलाई समेत भरपर्दो सेवा प्रवाहको व्यवस्था गरेर वैकल्पिक व्यवस्था गरेर मात्रै क्लोज गर्ने गरी अलिकति क्रियाकारी भइरहेको छ.
4: सरकारले आर्थिक संकुचन र कार्यभारलाई ध्यानमा राख्दै नियोगहरूको संख्या घटाउने निर्णय गरे पनि यो व्यवस्था अल्पकालीन मात्रै भएको मन्त्रालयको दावी छ.
5: खुम्चिने अथवा फुल्ने भन्ने विषयमा म के भन्न चाहन्छु भने यो सर्ट टर्म नै मेजर हो सरकारको र सरकारको आर्थिक क्षमता बढ्दै जाँदाखेरि स्वाभाविक रूपमा उपस्थिति बढ्दै जाने हुन्छ.
3: झापामा राष्ट्रिय परिचय पत्र मार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको छ. गत फागुनमा सम्पन्न प्रतिनिधि सभा चुनावपछि पुनः शुरू गरिएको मतदाता नामावली संकलन अभियान अन्तर्गत हालसम्म थपिएका नयाँ मतदाता मध्ये अधिकांशले राष्ट्रिय परिचय पत्र मार्फत नाम दर्ता गराएका छन्. जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार गत चैत 22 गतेपछि 10,359 जना नयाँ मतदाता थपिएका छन्. तीमध्ये 7,801 जनाले राष्ट्रिय परिचय पत्र मार्फत र 2,558 जनाले जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर मतदाता नामावलीमा नाम दर्ता गराएका हुन्. जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालका अनुसार गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन अघि झापामा 7,13,537 मतदाता थिए. नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ. साउन 16 र 17 गते काठमाडौँमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनु भएको छ. यस्तै आर्थिक वर्ष 2083-84 को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ. महासंघले शिक्षक कर्मचारीलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सिर्जना गर्न माग गरेको छ. साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघले माग गरेको छ. अध्यक्ष सुवेदी र महासचिव तुला बहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ. यसअघि शिक्षकहरूले 2081 चैत 20 गतेदेखि 2082 वैशाख 17 गतेसम्म काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए. अब खबर फटाफट.
6: उपल्लो मुस्ताङको लोघेगर दामोदर कुण्ड दुईको घमी खोलामा निर्माण शुरू भएको 7.5 वर्षपछि पक्की मोटरेबल पुल सञ्चालनमा आएपछि कोराला यात्रा सहज. 100 वर्ष पुरानो बागलुङको गलकोट दरबारमा पर्यटकको आकर्षण बढ्दै वर्ष दिनमै 20,000 बढी आन्तरिक पर्यटक गलकोट दरबार पुगे. जनकपुर धाममा मधुश्रावणीको रौनक, नवविवाहितामा उत्साह. गएको सोमबार साउन कृष्ण पञ्चमीदेखि शुरू भएको मधुश्रावणी तृतीयसम्मको 13 दिनसम्म मनाइँदै हुम्लामा कोदो खेती प्रति किसानको आकर्षण बढ्दै 1062 हेक्टरमा कोदो खेती हुँदा 1125 टन उत्पादन हुने अपेक्षा, कोदोको मूल्य किलोको 105 रुपियाँ निर्धारण। मुलुकभर 8 सुरुङ मार्ग बन्दै 23 सुरुङ मार्ग अध्ययनको क्रममा प्रस्तावित सुरुङ मार्गको अध्ययनका लागि यो वर्ष 67.1 करोड बजेट।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा।

0: नेपाली काँग्रेसका सभापति गगन थापाले अदालत समक्ष आफ्नो नेतृत्वमा भएको पार्टीको विशेष महाधिवेशनको वैधानिकता फेरि पुष्टि गर्न तयार रहेको बताउनु भएको छ। पार्टी निकट आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै सभापति थापा,
1: हामीले विशेष महाधिवेशन गर्यौं, विशेष महाधिवेशन आवश्यक पनि थियो, विशेष महाधिवेशन गर्न पाउने हाम्रो अधिकार पनि थियो। विशेष महाधिवेशनको वैधानिकता विशेष महाधिवेशनको हलबाट हामीले पुष्टि गरिसक्यौँ। विशेष महाधिवेशनको वैधानिकता निर्वाचन आयोगले पुष्टि गरिसक्यो। विशेष महाधिवेशनको वैधानिकता सम्मानित अदालतको सर्वोच्चको डिभिजन बेन्चले पुष्टि गरिसक्यो। फेरि यसको पुष्टि गर्नुपर्छ भनेर सम्मानित अदालतले बोलेको सन्दर्भमा यसलाई फेरि एकपटक नेपाली काङ्ग्रेसको विधान बमोजिम भएको विशेष महाधिवेशन वैधानिक थियो, ठिक थियो भनेर पुष्टि गर्नका निम्ति हामीले फेरि एकपटक अर्को अवसर प्राप्त गरेका छौँ भन्ने ढङ्गबाट मैले यसलाई लिएको छु। अदालतको प्रक्रियामा सहभागी हुने हाम्रो कर्तव्य हो, हामीहरू सहभागी हुन्छौँ र बडो शानका साथमा हामीले गरेको वैधानिक कामको हामीहरू प्रतिरक्षा गर्छौँ, त्यसको डिफेन्ड गर्छौँ।
0: नेपाली काँग्रेसको आधिकारिकता विषयमा सर्वोच्चले यसअघि दिएको निर्णय पुनरावलोकन गर्ने ढोका खोलिदिएपछि आन्तरिक विवाद थप पिछिल्लो बनेको छ। यो विषयको कानूनी पाटोबारे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,
2: अब यो पुनरावलोकन पनि एउटा न्याय प्रशासन एनडीए गरेको व्यवस्था हो। त्यसमा के गरेको छ भने सर्वोच्च अदालतले आफूले गरेको फैसला पुनरावलोकन गर्न सक्छ, तर त्यो चाहिँ एउटा रेयर अफ द रेयरेस्ट सिचुएसनमा मात्रै गर्छ, एकदमै न्यून स्थितिमा, एउटा चाहिँ एक्सेप्सनल सिचुएसनमा, पुवाको व्यवस्था हो। अब अहिले नेपाली कङ्ग्रेसको सम्बन्धमा सर्वोच्च अदालतले एउटा रुलिङ गरिसकेको थियो, पुरानो रुलिङमा अब उच्च अदालतले निर्वाचन आयोगले गरेको जुन रुलिङ थियो त्यसलाई चाहिँ सदर गरिसकेको थियो, त्यसलाई अहिले फेरि सर्वोच्च अदालतले पुनः सुनवाई गर्ने भनेको छ। अब अहिले चाहिँ सर्वोच्च अदालतले यो केसलाई ओपन गरेको छ, पुनः सुनवाई हुन्छ, पुनः सुनवाई हुँदाखेरि अब के निर्णय गर्छ, के फैसला गर्छ, त्यो अहिले हामीले भन्न सक्ने कुरा हुँदैन, त्यो त्यस बेला नै थाहा हुन्छ। र सर्वोच्च अदालतले दुइटै कुरा गर्न सक्छ, उठाउनु पनि सक्छ, या त्यसैलाई पुरानै फैसलाले सदर्भ पनि गर्न सक्छ। पुनरावलोकनको निष्ठा दिँदैमा उल्टिन्छ भन्ने पनि छैन, उल्टिँदैन भन्ने पनि छैन, यो एउटा न्यायिक प्रक्रिया हो। तर यो चाहिँ एउटा न्याय प्रशासन ऐनको यो एउटा अपवादको व्यवस्था हो, यो चाहिँ रुल होइन,
3: यसरी हेर्न मिल्छ मिल्दैन त्रिपाठीजी। यो निष्ठा जुन दियो सर्वोच्च अदालतले पुनरावलोकनका लागि भनेर, योबाट इतर पक्ष हौसिने र संस्थापन पक्ष खिस्रिक्क हुनुपर्ने अवस्था चाहिँ हो कि होइन?
2: अब एउटा यस्तो छ, अब कमसे कम चाहिँ के छैन, इतर पक्षको करिब करिब बाटो बन्दको अवस्था थियो, अहिले उहाँहरूमा अलिकति आशा चाहिँ पलाएको छ, किनभने अब सर्वोच्च अदालतको 3 जजेस बेन्चले, किनभने 3 जना न्यायाधीशले अब निर्णय त उनीहरूले जे पनि गर्न सक्छ, उठाउनु पनि सक्छ, त्यस कारण उनीहरूले अलिअलि प्रसन्नता हुनु चाहिँ स्वाभाविक हो। तर अब यो यही नै हुन्छ भनेर धेरै हौसिनी पनि जरुरी छैन, र अहिलेको संस्थापन पक्ष त्यसबाट धेरै निराश हुनुपर्ने स्थिति पनि छैन, किनभने निष्ठा दिँदैमा चाहिँ मुद्दा उल्टिहाल्यो भन्ने कुरा चाहिँ होइन। अब तर चाहिँ के छ भने, अब एउटा चाहिँ रिस्कमा भयो, तर एउटा कुरा के छ भने, अब जति नै पुनरावलोकनको निष्ठा दिए पनि आखिर केही स्थापित चाहिँ कानुन पद्धति मान्यताको आधारमा न अदालतले निर्णय गर्छ। पुरानो पनि एउटा के छैन, मुटेर मान्यताको आधारमा गरेको थियो, विधि शास्त्रलाई पुरै छोडेर त निर्णय गर्दैन, त्यस कारण के छैन, विधि मान्यताको आधारमा जुडिसियल एउटा सिद्धान्तको आधारमै नै गर्ला, त्यस कारण चाहिँ के छैन, अहिले कोही निराश पनि हुनु पर्दैन, कोही चाहिँ धेरै हौसिनु पनि पर्दैन।
0: सुन्दा अचम्म लाग्न सक्छ, पहाड़मा पनि बगर खेती, सुदूरपश्चिमको डोटीमा बाँझो बगर अहिले आमदानीको आधार बनेको छ। पुरूष रोजगारीका लागि बाहिरिएपछि महिलाहरू समूह बनाएर बगर खेतीमा जुटेका छन्। स्थानीय सरकारले पनि साथ दिएको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
4: डोटीको जोराइल गाउँपालिकाका नदी तथा खोला किनारका बगरहरू हिजो आज हरियालीले ढाकिएको छ। पहिले प्रयोगविहीन हुने बगरमा अहिले तरबुजा र बदाम लहराइरहेका छन्। समूहमा आबद्ध भएर महिलाहरूले सामूहिक खेती गरेपछि पछि बगर आमदानीको स्रोत बन्न थालेको हो। बगर खेती उपभोक्ता समूहकी अध्यक्ष अनिता बोहरा,
5: पोहोर साल पनि फल्या, पोहोर साल यसो भयो, सबले आफ्नो आफ्नो मनमानले बेच्ने गरे ऊ गर्यो, त्यति थाहा भएन हामीलाई। अब खाने बेला पनि सदस्यहरूले पनि हामीले जति मन जति बेला लाग्यो लगेर खाए, अहिले चाहिँ समूहको सदस्यले पनि हामीले त्यसरी खाएको छैनौँ। जसले लग्यो तौलने त्यहाँ पैसा दिने बुझाउने अनि खाने गरेका छौँ। यसपालि अलिकति पैसा पनि हामीले यो आफूले समूहले पनि पहिला किनेर खाऊ अनि अरूलाई पनि बेचाउने गाउँमा त्यसरी बिक्री गरेका छौँ।
4: कृषिलाई आय आर्जनसँग जोड्न स्थानीय सरकारले पनि बगर खेती कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। बिउ प्राविधिक सहयोग मात्र होइन, जग्गा नै लिजमा लिएर किसानलाई बगर खेतीमा प्रोत्साहन गरिरहेको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने बताउनु भएको छ। शुक्रबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत शाहले ढिलो होला तर गलत नहुने बताउनु भएको हो। उहाँले नआत्तिन सबैलाई आग्रह गर्नुभएको छ। शाहले सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताउनु भएको छ। सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी चयन गरेको छ। प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठन भएको बेग्ला बेग्लै सिफारिस समितिको आधारमा सरकारले पदाधिकारी नियुक्त गरेको हो। नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी, उपकुलपतिमा अविनाश श्रेष्ठ र सदस्य सचिवमा रोशन शेरसन नियुक्त हुनु भएको छ। त्यस्तै ललित कला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिणा ताम्राकर, उपकुलपतिमा चन्द्र श्याम डंगोल र सदस्य सचिवमा कैलाश कुमार श्रेष्ठ नियुक्त हुनु भएको हो। त्यस्तै नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल, उपकुलपतिमा झुमा बनेम र सदस्य सचिवमा भूपेन्द्र सिंह रायमाझी नियुक्त हुनु भएको छ।